0: जवाफ दिँदै सरकारका प्रवक्ता सुस्मित पोखरेल।
1: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सब सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारहरूबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भए होइन, जुन जिल्ले भन्ने होइन, त्यो होइन, काहीँबाट पनि सरकारबाट प्रहरीबाट काहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको।
0: हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रीले छुट्टा छुट्टै प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आज 4 संसदीय समितिको बैठक पनि बस्नेछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, कानून, न्याय तथा मानवाधिकार समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र विधान व्यवस्थापन समितिको बैठक बस्नेछ। म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विपद संकटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनस्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको सिडिओ गणेश गैरेले जानकारी दिनुभएको छ। म्याग्दीमा 7 ज्यान गएको, 2 बेपत्ता भएको, सड़क, विद्युत, सिंचाई, खानेपानी, भवन लगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सहायक सिडिओ कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै 6 पालिकामा क्षति विवरण संकलन शुरू भएको जानकारी दिनुभएको छ। विपदपछि म्याग्दीमा उद्धारमा 70 सैनिक, 251 प्रहरी र 60 सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन पाएका छन्। बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सबै सड़क अवरुद्ध छन्। बेनी बाहेकका क्षेत्रमा विद्युत र सञ्चार सेवा पनि अवरुद्ध भएको छ। खानेपानीको पनि समस्या भएको छ। काङ्ग्रेसको 15 महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज 15 केन्द्रमा पठाइसक्नुपर्ने बताउनु भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज 16 र 17 गरिनेछ। महाधिवेशनको उद्घाटन समारोह यही असोज 18 दिउँसो 2 काठमाडौँको खुला मञ्चमा हुने समितिले जनाएको छ। महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज 19 र 20 सञ्चालन हुनेछन्। 21 र 22 निर्वाचन कार्यक्रम सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ। भोटेकोसी बाढीमा परेका मध्ये 1454 शव फेला परेको छ।
4: भोटेकोसी बाढीमा विपत्ता मध्ये हिजोसम्म 1454 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्य अङ्क अनुसार रसुवामा 236, नुवाकोटमा 24, धादिङमा 72, चितवनमा 369, गोर्खामा 79, तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासीमा 222 जनाको शव फेला परेको हो। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेर हालसम्म 1334 जनाको शव व्यवस्थापन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत वितरण, शव व्यवस्थापन लगायतका कामका लागि हालसम्म 7975 प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4718 जनाको खोजी जारी छ।
3: ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो टालिएको छ। इन्द्र ध्वजापतन गरेसँगै 8 लामो जात्रा सकिएको गुठी संस्थानले जनाएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमान ढोका दरबार क्षेत्रमा श्री गणेश, भैरव र कुमारीबाट टिका एवं प्रसाद ग्रहण गर्नुभएको थियो। टिका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ। हिजो दिउँसो महिलाले रथ तानी नानिसा यात्रा गरिएको थियो। बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्यामा सुधार देखिएको छ।
4: अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् 2025 यो नाका हुँदै तेस्रो मुलुकका 1,03,955 पर्यटक नेपाल प्रवेश गरेका थिए। सन् 2026 सेप्टेम्बर 26 75,906 पर्यटक यो नाका भएर नेपाल भित्रेका छन्। पर्यटकीय याम शुरू हुनै लागेकाले यस वर्ष पर्यटक आवागमन गत वर्षकै हाराहारीमा पुग्ने अपेक्षा गरिएको अध्यागमन कार्यालयले जनाएको छ।
3: फेसबुक मालिक मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता एआई नियन्त्रणका लागि प्रविधि कम्पनीहरू सहमत भएका बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहमति गरिएको जुकरबर्गले बताउनु भएको छ। ट्रम्पका अनुसार कम्पनीहरू नैतिकतामा बाँधिनेछन्।
5: Well, I think I'm seeing tremendous self-policing, and they understand that they have to self-police. And it's very hard for somebody to come out and say, get into these models are very complex. And again, I believe they're going to be used for the good. And when they're not, we're going to be able to nab them. But there's going to be a tremendous self-policing aspect. It's also maybe, they say, bigger than the Industrial Revolution. We're leading by a lot, and we're going to keep it that way.
3: खबर यति नै नमस्कार
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: તે લાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: अन्नपूर्ण चक्रीय मार्गमा पुगेका पर्यटक सडक बगेपछि मनाङमा अलपत्र परेका पाइएको छ। मर्साङदी नदी थुनिएपछि माथिल्लो मनाङ र तल्लो मनाङमा रहेका पर्यटक रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र एकाएक मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङलाई पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन्। माथिल्लो मनाङ पुगेका 226 विदेशी पर्यटकको दर्ता भएको छ भने 44 फर्किएका छन्। 150 बढी पर्यटक थोराङलाई पास गर्ने पर्यटक हिउँ बाक्लो भएर फर्के भएपछि मनाङ आएका छन्। बिरामी र प्रवेश आज्ञा सकिएका पर्यटक भने हेलिकप्टर मार्फत फर्किएका छन्। एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङले भने तारापानी चेकपोस्टमा सेप्टेम्बर 22 28 तारिकसम्म 590 विदेशी पर्यटक दर्ता भएको जानकारी दिनुभएको छ। तीमध्ये 146 पर्यटक फर्किएका छन्। मर्साङदी नदीमा आएको पहाडीको कटानले अधिकांश स्थानमा सडकको ट्र्याक बगाएको छ। नदी कटानले सडक पासिन उपकरण पुर्याउन सकिएको छैन। भोटेकोसी उद्धारका बेला हेलिकप्टर उडानमा इतिहासमा पहिलोपटक विशेष खालको अपरेसन चलाइएको नेपाली सेनाले जनाएको छ। 35 किलोमिटर दूरीमा 18 हेलिकप्टर एकैपटक उडाएको असम्भव भनिने काम गरिएको सेनाका सहायक रथी सुभाष सङ थापाले जानकारी दिनुभएको छ। त्रिशुलीमा विपद उद्धारपछिको पछिल्लो जानकारी दिने क्रममा सहायक रथी थापा
4: दिँदाखेरि यो नेपालकै हिस्ट्रीमा पहिलो पटक 22 हेलिकप्टर 35 नटिकल माइल एरियामा डिप्लोय भएको थियो र एक पटकमा 18 हेलिकप्टर समेत उडेको थियो। यो एभिएसन एक्सपर्टहरूले विभिन्न टिकट टिप्पणी गरे, हजुरहरूले मिडियाको माध्यमबाट देखि नै सक्नुभयो, यो पोसिबलै छैन भन्ने पनि कतिले निष्कर्ष निकाल्नु भएको थियो। तर यो सर्च एन्ड रेस्क्यु अपरेसनमा यो पोसिबल भयो र गयो।
3: किसान सूचीकरणमा 3,00,000 किसान थपिएका छन्।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएपछि करिब 3,00,000 किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्। हालसम्म देशभर जम्मा 26,79,000 किसान सूचीकरण प्रणालीमा सूचीकृत भएको बताइएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिएको छ। किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। सरकारी कृषि कार्यक्रम अन्तर्गत प्रदान गरिने अनुदान, मल वितरण सेवा तथा अन्य कृषि सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न किसान सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले किसान सूचीकरणलाई कृषि सेवा तथा सुविधासँग जोड्दै आगामी दिनमा प्रणालीलाई थप प्रभावकारी बनाउने बताएको छ।
3: बेलायतको आरएएफ वर्डिङटनमा मुलुकभित्र हुने सबैभन्दा ठूलो सैनिक अभ्यास सञ्चालन गरिएको छ। इटाली र जर्मनीका सैनिकसँग मिलेर गरिएको यो अभ्यास बेलायतभित्र गरिने सबभन्दा ठूलो अभ्यास हो। अभ्यासमा 200 जर्मन, 100 इटालियली र 17 युरो फाइटरका सदस्य सहभागी छन्। अभ्यासका निर्देशक रोबर्टसनका अनुसार यो अभ्यासमा ड्रोन युद्ध पनि सामेल भएको छ।
6: What's different this year? The first is the largest suite of land capabilities that we've brought in, so we've been able to increase the complexity in air-land integration. And then the second thing, we're on the foothills of safely introducing one-way effectors and autonomous collaborative platforms, drones, if you will, into the exercise. So it's not lost on anyone that these are a prevalent part of modern warfare. So clearly it's important for us to learn both how to use them and how to protect ourselves from them. And that's what we're on the journey on in this exercise.
3: जर्मन डिट्याचमेन्ट कमान्डर माइक सेल आफ्नो मुलुकभन्दा फरक वातावरण पाएकोमा खुसी हुनुहुन्छ।
7: The airspace is awesome. We can train things we normally can't do. We can fly supersonic in the area. We can go low level within the area and that's not possible in Germany.
3: विश्व एसियाली खेलकुद अन्तर्गत गोल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ। गोल्फको पुरुषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै महिला व्यक्तिगत स्ट्रोकतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। गोल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ। यस्तै जुडोमा निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ, विशेष बिकर र विकास बिकाले विभिन्न तोल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ। कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष राणा मगर सेमी फाइनलमा पुग्नु भएको छ। खबर यति नै, नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: पृथ्वी राजमार्गको धादिङ खण्डमा आज दिउँसोदेखि सबै गाडी कुड्न मिल्ने भएको छ. धादिङ जिल्ला प्रशासनले हाल एकतर्फी सञ्चालनमा ल्याएको यातायात सेवा दिउँसोदेखि दुईतर्फी खुल्न सक्ने जनाएको छ. सिरियो लक्ष्मी पाण्डेले गौतमले राजमार्ग सामान्य बन्न थालेकाले नियमअनुसार गाडी चलाएमा समस्या नहुने बताउनु भएको छ. असोज 7 11 गतेसम्म परेको वर्षाका कारण दर्जनौं ठाउँमा बाटो अवरुद्ध भएको थियो. सरकारले बिमा दावीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम विकास गरेको जनाएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले हाल सबै सर्भेयरको तथ्याङ्क प्रणालीमा प्रविष्ट भइसकेको भन्दै प्रणालीले सर्भेको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियो लगायतका आधारमा सर्भेयर छनौटलाई पारदर्शी बनाउने दावी गरेको छ. सर्भेयरले कति काम पाएको, कुन काम सम्पन्न गरेको र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण पनि प्रणालीबाट ट्र्याक गर्न सकिने प्रेस नोटमा उल्लेख छ. बागलुङका निसीखोला र तमान खोलामा पछिल्लो वर्षापछिको विपदमा 61 घरको ओट पकाउँदा 51 घरमा आंशिक क्षति भएको देखिएको छ. पहिरोले बागलुङका 51 घर र 10 कोट बाढीले बगाएको सिरियो कार्यालयले जनाएको छ. पहिरोका कारण 12 मृत्यु भएको छ भने 1 अझै बेपत्ता छन्. बाढीले 3 झोलुङ्गे पुल बगाएको र 2 प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ. सिडिओ कृष्णप्रसाद आचार्यका अनुसार बाढी पहिरोबाट 2 जलविद्युतमा आंशिक क्षति, 1 विद्यालय, 1 रिसोर्ट र 1 कृषि फार्ममा क्षति पुगेको छ. 256 पशु चौपाया र कुखुरा फार्ममा क्षति भएको छ. बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्यामा सुधार देखिएको छ.
4: अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् 2025 यो नाका हुँदै तेस्रो मुलुकका 1,03,955 पर्यटक नेपाल प्रवेश गरेका थिए. सन् 2026 सेप्टेम्बर 26 75,906 पर्यटक यो नाका भएर नेपाल भित्रिएका छन्. पर्यटकीय याम शुरू हुनै लागेकाले यस वर्ष पर्यटक आवागमन गत वर्षकै हाराहारीमा पुग्ने अपेक्षा गरिएको अध्यागमन कार्यालयले जनाएको छ. अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकृत पुकार श्रेष्ठले हालसम्मको औसत दैनिक आगमनको गति कायम रहेमा वर्षको अन्त्यसम्ममा सन् 2025 हाराहारीमा पुग्न सक्ने बताउनु भएको छ. बेलहिया नाका हुँदै श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया लगायतका मुलुकबाट पर्यटक आउने गरेका छन्. स्थल मार्गबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटकको प्रमुख गन्तव्य लुम्बिनी हुने गरेको छ. लुम्बिनी पछि पोखरा, चितवन, मुस्ताङ र काठमाडौँ लगायतका पर्यटकीय गन्तव्यमा पुग्ने गरेका छन्.
3: 2 पहिलोपटक अमेरिकी फौजले आजबाट इराक छाड्ने भएको छ. पूर्व राष्ट्रपति जो बाइडेनका पालामा भएको सहमति अनुसार अमेरिकी सेनाले इराक छाड्न लागेको हो. अमेरिकी सेनाले इराक छाड्दा इरान समर्थित लडाकु समूह र आइएसले दबाव बढाउने चिन्ता व्यक्त गरिएको छ. साउदी अरबको अल अरेबिया टिभीका पत्रकार सदान हमाम.
5: So what we're going to see first and foremost is the Iran-backed militias are expected to halt all attacks for 90 days. So there is quite some time between now and the June deadline to see how this whole process is going to unfold.
3: 23 वर्ष अघि सद्दाम हुसेनको सत्तालाई हटाउँदै सुरु गरिएको सैनिक अभियानमा 4,500 अमेरिकी सैनिकले ज्यान गुमाएका छन्. फेसबुक मालिक मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता एआई नियन्त्रणका लागि प्रविधि कम्पनीहरू सहमत भएका बताउनु भएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहमति गरिएको जुकरबर्गले बताउनु भएको छ. ट्रम्पका अनुसार कम्पनीहरू नैतिकतामा बाँधिनेछन्.
6: Well, I think I'm seeing tremendous self-policing, and they understand that they have to self-police. And it's very hard for somebody to come out and say, get into these models are very complex. And again, I believe they're going to be used for the good, and when they're not, we're going to be able to nab them. But there's going to be a tremendous self-policing aspect. It's also, maybe, they say bigger than the Industrial Revolution. We're leading by a lot, and we're going to keep it that way.
3: बीसौं एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ. गल्फको पुरुषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ. यस्तै महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ. गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ. यस्तै जुडोमा निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ, विशेष पिका र विकास पिकाले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ। कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष राणा मगर सेमी फाइनलमा पुग्नु भएको छ। संस्करणको खेलकुदमा जारी संस्करणमा नेपालबाट विभिन्न विधामा 135 जना खेलाडी सहभागी भएका छन्। खबर यति नै, नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने महाकाली झोलुङ्गे पुल बाढीले बगाएपछि अवतजवत बन्द भएको छ। महाकाली नदीमा आज आएको बाढीले पुलको मध्यभागमा रहेको खम्बा टलाएपछि पुल पनि बगेको सुदूरपश्चिम प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगत प्रसाद जोशीले बताउनु भएको छ। स्थानीय खड्गबहादुर रावलले पुल बगेपछिको अवस्था देख्नु भएको छ।
4: दोधरा चाँदनी र भीमदत्तलाई जोड्ने एसियाकै लामो दोस्रो झोलुङ्गे पुलको एउटा पिल्लर गइसकेको छ पानीमा। अब यहाँ आवत जावत गर्ने कुनै माध्यम रहेन। आज बिहानै अहिले लगभग 8 बजेतिर चाहिँ पूर्ण तल खसिसकेको छ। यहाँ पानीमै चाहिँ एउटा पिल्लर थियो, तर त्यो पिल्लर चाहिँ पानीले चाहिँ पुरै सगा पारिसकेको छ, तल बगाइसकेको छ।
3: दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने सो पुल 2061 सालमा निर्माण भएको थियो। भोटेकुसी उद्धारका बेला हेलिकप्टर उडानमा इतिहासमै पहिलोपटक विशेष खालको अपरेसन चलाइएको नेपाली सेनाले जनाएको छ। 35 किलोमिटर दूरीमा 18 वटासम्म हेलिकप्टर एकैपटक उडाएको असम्भव मानिने काम गरिएको सेनाका सहायक रथी सुभाष चङ थापाले जानकारी दिनुभएको छ। त्रिशुलीमा विपद उद्धारपछिको पछिल्लो जानकारी दिने क्रममा सहायक रथी थापा
5: एयरलिफ्टको काम दिँदाखेरि यो नेपालकै हिस्ट्रीमा पहिलोपटक 22 वटा हेलिकप्टर 35 नटिकल माइल एरियामा डिप्लोय भएको थियो र एकपटकमा 18 हेलिकप्टर समेत उडेको थियो। अब यो एभिएसन एक्सपर्टहरूले विभिन्न टिकट टिप्पणी गरेका हजुरहरूले मिडियाको माध्यमबाट देखि नै सक्नुभयो। यो पोसिबलै छैन भन्ने पनि कतिले निष्कर्ष निकाल्नु भएको थियो, तर यो सर्च एन्ड रेस्क्यु अपरेसनमा यो पोसिबल भयो र गऱ्यो।
3: म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभएको छ। म्याग्दीमा 7 जनाको ज्यान गएको, 2 जना बेपत्ता भएको, सडक, विद्युत, सिंचाई, खानेपानी, भवन लगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै 6 वटै पालिकामा क्षति विवरण संकलन शुरू भएको जानकारी दिनुभएको छ। विपदपछि म्याग्दीमा उद्धारमा 70 जना सैनिक, 251 जना प्रहरी र 60 जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएका छन्। बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण जोड्ने सबै सडक अवरुद्ध छन्। किसान सूचीकरणमा 3 लाख किसान थपिएका छन्।
6: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएपछि करिब 3 लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्। हालसम्म देशभर जम्मा 26,79,000 किसान सूचीकरण प्रणालीमा सूचीकृत भएको बताइएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिएको छ। किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। सरकारी कृषि कार्यक्रम अन्तर्गत प्रदान गरिने अनुदान, मल वितरण सेवा तथा अन्य कृषि सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न किसान सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले किसान सूचीकरणलाई कृषि सेवा तथा सुविधासँग जोड्दै आगामी दिनमा प्रणालीलाई थप प्रभावकारी बनाउने बताएको छ।
3: बेलायतको आरएएफ वाडिङटनमा मुलुकभित्रै हुने सबभन्दा ठूलो सैनिक अभ्यास सञ्चालन गरिएको छ। जर्मनी र इटालीका सैनिकसँग मिलेर गरिएको यो बेलायतभित्र गरिने सबभन्दा ठूलो अभ्यास हो। अभ्यासमा 200 जर्मन, 100 इटालियली र 17 जना युरोफाइटरका सदस्य सहभागी छन्। अभ्यासका निर्देशक क्याप्टन रोबर्टसनका अनुसार यो अभ्यासमा ड्रोन युद्ध पनि सामेल भएको छ।
7: What's different this year? The first is the largest suite of land capabilities that we've brought in, so we've been able to increase the complexity in air-land integration. And then the second thing, we're on the foothills of safely introducing one-way effectors and autonomous collaborative platforms, drones, if you will, into the exercise. So it's not lost on anyone that these are a prevalent part of modern warfare. So clearly it's important for us to learn both how to use them and how to protect ourselves from them. And that's what we're on the journey on in this exercise.
3: जर्मन डिटाचमेन्ट कमान्डर माइकल सेलले आफ्नो मुलुकभन्दा फरक वातावरण पाएकोमा खुसी व्यक्त गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: उज्यालो नेपाल पार्टीका अध्यक्ष गुलमान घिसिङले भोटेका सी हिमबाडी प्रभावितलाई आगामी जाडोको लागि पूर्व तयारीमा ढिलाइ भइरहेको चेतावनी दिनुभएको छ। वक्तव्य निकाल्दै घिसिङले विस्थापित नागरिकलाई जाडोको कठ्याङ्ग्रिदो मौसममा असुरक्षित र कष्टपूर्ण अवस्थामा राखेर राज्य आफ्नो दायित्वबाट पछिन नमिल्ने बताउनु भएको छ। विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनर्स्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ भन्दै उहाँले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण मात्र पर्याप्त नभएको बताउनु भएको छ। जलविद्युत लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त आयोजना पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता विपदबाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति तत्काल आवश्यक रहेको उहाँको भनाइ छ। आगामी हिउँदमा विद्युतको माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने अवस्थामा तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिन उहाँले सुझाव दिनुभएको छ। लोड सेडिङ हुँदैन भनेर घोषणा मात्र पर्याप्त नहुने भन्दै उहाँले त्रिशुली र कालीगण्डकी करिडोरको विद्युत प्रसारणलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्न भन्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फर्कनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी भएर खनाल आज बिहान स्वदेश फर्कनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह भने असोज 10 गते स्वदेश आउनु भएको थियो। मन्त्री खनाल महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज 4 गते न्युयोर्क जानुभएको थियो। पृथ्वी राजमार्गको धादिङ खण्डमा आज दिउँसोदेखि सबै गाडी कुट्न मिल्ने भएको छ। धादिङ जिल्ला प्रशासनले हाल एकतर्फी सञ्चालनमा ल्याइएको यातायात सेवा दिउँसोदेखि दुईतर्फी खुल्न सक्ने जनाएको छ। सिडिओ लक्ष्मी पाण्डे गौतमले राजमार्ग सामान्य बन्न थालेकाले नियमअनुसार गाडी चलाएमा समस्या नहुने बताउनु भएको छ। असोज 7 11 गतेसम्म परेको वर्षाका कारण दर्जन ठाउँमा बाटो अवरोध भएको थियो। काठमाडौँलाई देशका अन्य भागमा जोड्न प्रयोग गरिने मुख्य मार्ग पृथ्वी राजमार्गको कृष्णभीरमा भने आवागमन नियमित छ। स्थानीय विष्णुहरि सिलवाल:
4: कृष्णभीर चाहिँ एकदम क्लियर छ र अन्त पनि आज दिएको प्रशासनको जानकारी अनुसार चाहिँ सब कुरा नभए भने चाहिँ आज खुल्ने कुरा छ है। आज स्वच्छताले ज्वरो नै खुल्ने कुरा आइरहेछ।
3: अन्नपूर्ण चक्रिय मार्गमा पुगेका पर्यटक सडक बगेपछि मनाङमा अलपत्र परेका छन्। वर्षाङ्गी नदी थुनिएपछि माथिल्लो मनाङ र तल्लो मनाङमा रहेका पर्यटक रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङ्गला पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन्। माथिल्लो मनाङ पुगेका 226 विदेशी पर्यटक दर्ता भएका छन् भने 44 फर्किएका छन्। 150 बढी पर्यटक थोराङ्गला पास गर्ने क्रममा हिउँ बाक्लो भएपछि फर्किएर मनाङ आएका छन्। बिरामी र प्रवेशाज्ञा सकिएका पर्यटक भने हेलिकप्टर मार्फत फर्किएका छन्। एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङले भने धारापानी चेकपोस्टमा सेप्टेम्बर 22 28 तारिकसम्म 590 विदेशी पर्यटकको दर्ता भएको जानकारी दिनुभएको छ। तीमध्ये 146 पर्यटक फर्किएका छन्। मर्साङ्गे नदीमा आएको बाढीको कटानले अधिकांश स्थानमा सडकको ट्र्याक बगाएको छ। नदी कटानले सडक भाँसिँदा उपकरण पुर्याउन सकिएको छैन। बेलहैयाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्यामा सुधार देखिएको छ।
5: अध्यागमन कार्यालय बेलहैयाका अनुसार सन् 2025 यो नाका हुँदै तेस्रो मुलुकका 103,955 पर्यटक नेपाल प्रवेश गरेका थिए। सन् 2026 सेप्टेम्बर 26 75,906 पर्यटक यो नाका भएर नेपाल भित्रिएका छन्। पर्यटकीय याम शुरू हुनै लागेकाले यस वर्ष पर्यटक आवागमन गत वर्षकै हाराहारीमा पुग्ने अपेक्षा गरिएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालय बेलहैयाका सूचना अधिकृत पुकार श्रेष्ठले हालसम्मको औसत दैनिक आगमनको गति कायम रहेमा वर्षको अन्त्यसम्ममा सन् 2025 हाराहारीमा पुग्न सक्ने बताउनु भएको छ। बेलहैया नाका हुँदै श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया लगायतका मुलुकबाट पर्यटक आउने गरेका छन्। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटकको प्रमुख गन्तव्य लुम्बिनी हुने गरेको छ।
3: फेसबुक मालिक मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता एआई नियन्त्रणका लागि प्रविधि कम्पनीहरू सहमत भएका बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहमति गरिएको जुकरबर्गले बताउनु भएको छ। ट्रम्पका अनुसार कम्पनीहरू नैतिकतामा बाँधिनेछन्।
6: Well, I think I'm seeing tremendous self-policing, and they understand that they have to self-police. And it's very hard for somebody to come out and say, get into these models are very complex. And again, I believe they're going to be used for the good, and when they're not, we're going to be able to nab them. But there's going to be a tremendous self-policing aspect. It's also maybe, they say, bigger than the Industrial Revolution. We're leading by a lot, and we're going to keep it that way.
3: अहिलेसम्मको खबर यति नै. नमस्कार, म महेन्द्र.
1: यो BFBS कुलकर्ण रेडियो हो.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: परराष्ट्र मन्त्री शिशिर खनालले नेपालका प्रधानमन्त्रीले राष्ट्रसङ्घमा गरेको भाषण निकै चर्चित बनेको भन्दै उपलब्धि मिलेको बताउनु भएको छ। न्युयोर्कबाट फर्किएपछि सञ्चारकर्मीसँग मन्त्री खनालले प्रधानमन्त्रीले भनेकै विषयमा मित्र राष्ट्रका प्रतिनिधिले सहानुभूति देखाएको उल्लेख गर्नुभएको छ।
4: समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन्, त्यो अर्थमा पनि हामी देख्न सक्छौँ। आज युएनको यो वर्षको सबभन्दा बढी हेरिएको स्पिचको भिडियोमा पनि सामान्य प्रधानमन्त्रीजीकै स्पिच परेको छ। त्यो अर्थमा पनि संसारभरि एकदमै धेरै चासो रहेको हामी बुझ्न सक्छौँ र सामान्य प्रधानमन्त्रीज्यूको ले सम्बोधन गरेपछि मसँग भएका विभिन्न खाले भेटवार्तामा पनि धेरै व्यक्तित्वहरूले उहाँको सम्बोधनको प्रशंसा गर्नुभएको र उहाँले उठाउनु सामान्यज्यूले उठाउनु भएको विषयप्रति हाम्रो अत्यन्त एकबद्धता छ भन्ने कुरा राख्नुभएको थियो।
3: असोज 4 गते न्युयोर्क गएका मन्त्री खनाल आज बिहान फर्किनु भएको हो। सरकारले बिमा दावीको सेती मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम विकास गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले हाल सबै सर्भेयरको तथ्याङ्क प्रणालीमा प्रविष्ट भइसकेको भन्दै प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियो लगायतका आधारमा सर्भेयर छनौटलाई पारदर्शी बनाउने दावी गरेको छ। सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण पनि प्रणालीबाट ट्र्याक गर्न सकिने प्रेस नोटमा उल्लेख छ। बेलायती सेनाका ब्रिगेडियर एन्ड्रयु ग्रिफिथ्स ओभियुले आज भिजन भ्रमण गर्नुभएको छ। कमान्डर आर्म फोर्सेस रिक्रुटिङ तथा जिएसपिएसका कर्नल ग्रिफिथ्सका साथै आर्म फोर्सेस रिक्रुटिङका सार्जेन्ट मेजर W1 रिचर्ड कार्टम्यानलाई भिजनमा स्वागत गरिएको हो। उहाँहरूलाई लेफ्टिनेन्ट कर्नल रब ब्राउनले ग्यारिजनका गतिविधिबारे जानकारी गराउनु भएको बिजिएनले जनाएको छ। बागलुङका निसीखोला र तमानखोलामा पछिल्लो वर्षपछिको विपदमा 61 घर गोठ बगाउँदा 51 घरमा आंशिक क्षति भएको देखिएको छ। पहिरोले बागलुङका 51 घर र 10 गोठ बालीले बगाएको सिडिओ कार्यालयले जनाएको छ। बाढी पहिरोका कारण 12 जनाको मृत्यु भएको छ भने 1 जना अझै बेपत्ता छन्। बाढीले 3 वटा झोलुङ्गे पुल बगाएको र 2 वटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ। सिडिओ कृष्णप्रसाद आचार्यका अनुसार बाढी पहिरोबाट 2 वटा जलविद्युतमा आंशिक क्षति, 1 विद्यालय, 1 रिसोर्ट र 1 कृषि फार्ममा क्षति पुगेको छ। 256 वटा पशु चौपाया र कुखुरा फार्ममा क्षति भएको छ। किसान सूचीकरणमा 3 लाख किसान थपिएको देखिएको छ।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएपछि करिब 3 लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्। हालसम्म देशभर जम्मा 26,79,000 किसान सूचीकरण प्रणालीमा सूचीकृत भएको बताइएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय, निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिएको छ। किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। सरकारी कृषि कार्यक्रम अन्तर्गत प्रदान गरिने अनुदान, मल वितरण सेवा तथा अन्य कृषि सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न किसान सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले आग्रह गरेको छ।
3: 2 दशकमा पहिलो पटक अमेरिकी फौजले आजबाट इराक छाड्ने भएको छ। पूर्व राष्ट्रपति जो बाइडेनका पालामा भएको सहमति अनुसार अमेरिकी सेनाले इराक छाड्न लागेको हो। अमेरिकी सेनाले इराक छाड्दा इरान समर्थित लडाकु समूह र आइएसले दबाव बढाउने चिन्ता व्यक्त गरिएको छ। साउदी अरबको अल अरेबिया टिभीका पत्रकार सदान हमाम।
6: So what we're going to see first and foremost is the Iran-backed militias are expected to halt all attacks for 90 days. So there is quite some time between now and the June deadline to see how this whole process is going to unfold.
3: 23 वर्ष अघि सद्दाम हुसेनको सत्तालाई हटाउँदै सुरु गरिएको सैनिक अभियानमा 4,500 अमेरिकी सैनिकले ज्यान गुमाएका छन्। 20 एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ। गल्फको पुरुषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्नुहुनेछ। यस्तै महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ। यस्तै जुडोमा निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ, विशेष विकार र विकास विकारले विभिन्न दल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ग्लोबल साउथ अन्तर्गत पर्ने मुलुकहरूमा आगामी केही महिना खाद्यान्नका लागि कठिन हुन सक्ने चेतावनी भारतीय विदेश मन्त्रीले दिएका छन्। एसिया सोसाइटीको कार्यक्रममा विदेश मन्त्री डाक्टर एस जयशंकरले युक्रेन र इरान गल्फ क्षेत्रको युद्धको असरले खाद्यान्न अभाव हुन सक्ने बताउनु भएको हो। युद्धका कारण इन्धन रासायनिक मल नहुँदा उत्पादन घट्ने र यसको असर उपभोक्तासम्म पर्ने उहाँको प्रक्षेपण छ।
4: Be able to send out the shipments, particularly out of the Black Sea. We are already looking at significant fertilizer shortages, both because the key producers have been in the Middle East and Russia. And their fertilizer production has been impacted. On top of it, we are looking at a super El Nino. So there is going to be a major food crisis probably, in the coming months.
3: ग्लोबल साउथमा पर्ने नेपाल पनि खाद्यान्न आयातका लागि भारतमा भर पर्ने गरेको छ। चीनसँगका सबै नाका बन्द भएका कारण स्थल मार्गका रूपमा नेपालको भारतमा निर्भरता झनै बढेका बेला जयशंकरको चेतावनी आएको छ। पुँजी बजार विकासका लागि क्रियाशील डिजिटल संरचनाको नियमन नै चुनौती बनिरहेको चेतावनी विज्ञले दिएका छन्। संसदको अर्थ समिति बैठकमा शेयर विज्ञ अजय कुमार श्रेष्ठले शेयर कारोबार गर्ने अनलाइन प्रणालीमा पारदर्शिता नभएको टिप्पणी गर्नुभएको छ।
5: एउटा सानो कुरा टिएमएस सर्भिलेन्स सिस्टम छैन, जस्तै एउटा ब्याङ्कमा डिपोजिट गर्दाखेरि चाहिँ बढी डिपोजिट भयो भने स्ट्यान्ड चार्टरबाट फोन आउँछ, तपाईँको पैसा यो कहाँबाट आएको हो, के गरे हो, यो अनयुजुअल ट्रेड देखेँ मैले भनेर ब्याङ्कको एएमएल सिस्टमले ट्रिगर गर्छ। टिएमएसमा त्यस्तो केही सिस्टम छ जसले ट्रिगर गर्छ अनयुजुअल ट्रेड्सहरू, पम्पिङ टम्पिङहरू, सर्कुलर ट्रेड्सहरू, प्राइस म्यानिपुलेसन्सहरू, लास्ट मिनट म्यानिपुलेसनको लागि एउटा सानो पोलिसी त आयो तर त्यसले मलाई अलिक रिसोर्सेस जस्तो मलाई लाग्दैन। त्यही भएर टिएमएस कसको हातमा छ र कसरी त्यसलाई चाहिँ गर्नु, किनभने टेक्नोलोजी नै मलाई लाग्छ ब्याकबोन जस्तो लाग्छ क्यापिटल मार्केटको फ्युचरको लागि। त्यो चाहिँ सेभनले एकदमै क्लोजली र पोलिसी लेभलमा अलिक डिपर पेनिट्रेसन गर्नुपर्छ जस्तो लाग्छ।
3: श्रेष्ठका अनुसार सेयर खेलाडीहरूले प्रमोटर सेयर पनि बेच्न पाइरहेका छैनन्,
5: संविधानको राइट्स नै प्र्याक्टिस गर्न पाइरहेको छैन। र 1 करोडमा किनेको जग्गा 90 लाखमा बेच्न पाइँदैन, सेयर चाहिँ 500 किनेको सेयर 400 बेच्न पाइन्छ। मालबोधमा गयो भने 1 करोडमा पास गर्नुभयो, 90 लाखमा तपाईँ बेच्न पाउँदैन, 1 करोडमा माथि नै हुनुपर्छ भन्छ। संविधानले त एउटा प्रपर्टी किन्ने र बेच्ने राइट्स दिएको हुन्छ नि त। यस्तो सानो फन्डामेन्टल कुरा चाहिँ मालबोधबाट अड्रेस भएको छैन भन्दाखेरि रिच त भेरी इन्ट्रेस्टिङ तर इट्स अ पार्ट बेस्ड ड्रिम जस्तो लाग्छ मलाई चाहिँ त्यो साइडबाट हेर्दाखेरि। अर्को प्रमोटर सेयर्सको कारोबार हुँदै हुँदैन, 5 वर्ष भयो मैले प्रमोटर सेयर बेच्न सकेको छैन, त्यो गुनासो सुनाउन आएको त होइन। प्रमोटर सेयर पनि लास्ट ट्रेडिङ प्राइसभन्दा मुनि बेच्न पाउँदैन भन्नु चाहिँ खरबौँको प्रमोटर सेयर्स लक भएर बसिरहेको छ। एप्लिकेसन दिँदाखेरि जहाँ जहाँ डिमान्ड र सप्लाई मिट हुन्छ प्राइस नै डिटर्मिन हुन्छ भन्ने त भन्ने त हुन एउटा जेनरल एउटा थियो, त्यो पनि हुन पाएको छ।
3: भटेपछि बाढीपछि पुँजी बजार सूचक ओह्रालो लागेका बेला समितिमा छलफल गरिएको हो। पृथ्वी राजमार्गको धादिङ खण्डमा आज दिउँसोदेखि सबै गाडी कुड्न मिल्ने भएको छ। धादिङ जिल्ला प्रशासनले हाल एकतर्फी सञ्चालनमा ल्याइएको यातायात सेवा दिउँसोदेखि दुईतर्फी खोल्न सक्ने जनाएको छ। सिडिओ लक्ष्मी पाण्डे गौतमले राजमार्ग सामान्य बढ्न थालेकाले नियमअनुसार गाडी चलाएमा समस्या नहुने बताउनु भएको छ। असोज 7 देखि 11 गतेसम्म परेको वर्षाका कारण दर्जनौ ठाउँमा बाटो अवरोध भएको थियो। पृथ्वी राजमार्गको कृष्णफिरमा भने आवागमन नियमित छ। स्थानीय विष्णु हरि सिलवाल
6: र अन्त पनि आज दिएको प्रशासनको जानकारी अनुसार चाहिँ सब कुरा नभए भने चाहिँ आज खुल्ने कुरा छ है, आज सहजताले दोहोरो नै खुल्ने कुरा आइरहेछ।
3: भटेकोसी उद्धारका बेला हेलिकप्टर उडानमा इतिहासकै पहिलोपटक विशेष खालको अपरेसन चलाइएको नेपाली सेनाले जनाएको छ। 35 किलोमिटर दूरीमा 18 वटासम्म हेलिकप्टर एकैपटक उडाएको असम्भव मानिने काम गरिएको सेनाका सहायक रति सुभाष जङ थापाले जानकारी दिनुभएको छ। त्रिशुलीमा विपद उद्धार पछिको पछिल्लो जानकारी दिने क्रममा सहायक राति थापा
7: एयरलिफ्टको काम दिँदाखेरि यो नेपालकै हिस्ट्रीमा पहिलोपटक 22 वटा हेलिकप्टर 35 नटिकल माइल एरियामा डिप्लोय भएको थियो र एकपटकमा 18 वटा हेलिकप्टर समेत उडेको थियो। अब यो एभिएसन एक्सपर्टहरूले विभिन्न टिकट टिपेट गरे हजुरहरूले मिडियाको माध्यमबाट देखि नै सक्नुभयो, यो पोसिबलै छैन भन्ने पनि कतिले निष्कर्ष निकाल्नु भएको थियो। तर यो सर्च एन्ड रेस्क्यु अपरेसनमा यो पोसिबल भयो र गर्यो।
3: 35 माइल दूरीमा 18 वटासम्म हेलिकप्टर उडाएको उहाँको भनाइ छ र म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कंग्रेसको शेरबहादुर देउवा पक्षका नेता डाक्टर प्रकाश चरण महतले धर्म संस्कृतिको मुद्दामा अडिग रहेको स्पष्ट पार्नु भएको छ। पोखराको पत्रकार सम्मेलनमा नेता महतले संस्थापन पक्षसँग सहमति गर्न अझै समय रहेको भन्दै आफूहरूको एजेन्डा स्पष्ट छ भन्नुभएको छ।
4: त्यस्तै गरेर हाम्रो चाहिँ मौलिक पहिचान धर्म संस्कृतिलाई पनि बाह्य उसबाट त्यसमाथि पनि आक्रमण भइरहेको छ। त्यसकारण मलाई लाग्छ हाम्रो पहिचान जब समाप्त हुन्छ देश रहँदैन। त्यस हुनाले यो कुरालाई पनि हामी गम्भीरताका साथ लिएका छौँ।
3: यसअघि कङ्ग्रेसले पार्टीको 15 महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली भोलिसम्म केन्द्रमा पठाइसक्नुपर्नेछ। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन पर्सि र निपर्सि गरिनेछ। महाधिवेशनको उद्घाटन समारोह यही असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने समितिले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालका प्रधानमन्त्रीले राष्ट्रसम्म गरेको भाषण निकै चर्चित बनेको भन्दै उपलब्धि मिलेको बताउनु भएको छ। न्युयोर्कबाट फर्किएपछि संसारकर्मीसँग मन्त्री खनालले प्रधानमन्त्रीले भनेकै विषयमा मित्र राष्ट्रका प्रतिनिधिले सहानुभूति देखाएको उल्लेख गर्नुभएको छ।
5: समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन् त्यो अर्थमा पनि हामी देख्न सक्छौँ। आज युएनको यो वर्षको सबभन्दा बढी हेरिएको स्पिचको भिडियोमा पनि सामान्य प्रधानमन्त्रीजीकै स्पिच परेको छ। त्यो अर्थमा पनि संसारभरि एकदमै धेरै चासो रहेको हामी बुझ्न सक्छौँ र सामान्य प्रधानमन्त्रीज्यूको ले सम्बोधन गरेपछि मसँग भएका विभिन्न खाले भेटवार्तामा पनि धेरै व्यक्तित्वहरूले उहाँको सम्बोधनको प्रशंसा गर्नुभएको र उहाँले उठाउनु सामान्यज्यूले उठाउनु भएको विषयप्रति हाम्रो अत्यन्त एकबद्धता छ भन्ने कुरा राख्नुभएको थियो।
3: असोज 4 गते न्युयोर्क गएका मन्त्री खनाल आज बिहान फर्किनु भएको हो। बेलायती सेनाका ब्रिगेडियर एन्ड्रु ग्रिफिथ्स ओभीले आज बिजिएन भ्रमण गर्नुभएको छ। कमान्डर आर्म फोर्सेस रिक्रुटिङ तथा जिएसपिएसका कर्नल ग्रिफिथ्सका साथै आर्म फोर्सेस रिक्रुटिङका सर्जेन्ट मेजर W1 रिचर्ड कार्टम्यानलाई बिजिएनमा स्वागत गरिएको हो। उहाँहरूलाई लेफ्टिनेन्ट कर्नल र ब्राउनले मेरिजनका ग्यारिजनका गतिविधिबारे जानकारी गराउनु भएको बिजिएनले जनाएको छ। ब्रिटिस आर्मी ड्रोन वार प्रतियोगितामा 1RGR 2 सैनिकले 3-स्टार कोइन पाएका छन्। कलर सर्जेन्ट सन्देश शेरचन्दले कम्पनी सर्जेन्ट मेजरका रूपमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कार पाउनु भएको हो। मिलिटरी इन्टरनेसनल ड्रोन रेसिङ टुर्नामेन्टमा सर्जेन्ट विजय राईले एक्सर्साइज कन्डक्टिङ अफिसरको भूमिकाका लागि पुरस्कार पाउनु भएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। पुरस्कृत सैनिकले योजना संयोजन र सञ्चालनमा भूमिका निर्वाह गरेका थिए। कञ्चनपुरको तुधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने महाकाली चलुङ्गी पुल बाढीले बगाएपछि आवतजावत बन्द भएको छ। महाकाली नदीमा आज आएको बाढीले पुलको मध्यभागमा रहेको खम्बा ढलाएपछि पुल पनि बगेको सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगत प्रसाद जोशीले बताउनु भएको छ। स्थानीय खड्गबहादुर रावलले पुल बगेपछिको अवस्था देख्नु भएको छ।
6: दोधरा चाँदनी र भीमदत्तलाई जोड्ने एसियाकै लामो दोस्रो झुलुङ्गे पुलको एउटा पिल्लर गइसकेको छ पानीमा। अब यहाँ आवत जावत गर्ने कुनै माध्यम रहेन। आज बिहानै अहिले लगभग 8 बजेतिर चाहिँ पूर्ण तल खसिसकेको छ। यहाँ पानीमै चाहिँ एउटा पिल्लर थियो तर त्यो पिल्लर चाहिँ पानीले चाहिँ पुरै सगा पारिसकेको छ, तल बगाइसकेको छ।
3: दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने सो पुल 2061 सालमा निर्माण भएको थियो। बागलुङका निसीखोला र तमान खोलामा पछिल्लो वर्षापछिको विपदमा 61 घर कोट बगाउँदा 51 घरमा आंशिक क्षति भएको देखिएको छ। पहिरोले बागलुङका 51 घर र 10 कोट बगाएको सिडिओ कार्यालयले जनाएको छ। बाढी पहिरोका कारण 12 जनाको मृत्यु भएको छ भने 1 जना अझै बेपत्ता छन्। बाढीले 3 वटा झोलुङ्गे पुल बगाएको र 2 वटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ। सिडिओ कृष्णप्रसाद आचार्यका अनुसार बाढी पहिरोबाट 2 वटा जलविद्युतमा आंशिक क्षति, 1 विद्यालय, 1 रिसोर्ट र 1 कृषि फार्ममा क्षति पुगेको छ। 256 वटा पशु चौपाया र कुखुरा फार्ममा क्षति भएको छ। 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालका 4 जना खेलाडी पराजित भएका छन्। जापानको एची इन्टरनेसनल एरिनामा भएको खेलमा नेपालका 4 जना खेलाडी पराजित हुँदा पहिलो चरणबाटै बाहिरिएका हुन्। पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकी माया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक हुनुहुन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: अन्य समुदायमा
1: मिलाए भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ग्लोबल साउथ अन्तर्गत पर्ने मुलुकहरूलाई आगामी केही महिना खाद्यान्नका लागि कठिन चुनौती हुन सक्ने भारतीय विदेश मन्त्रीले चेतावनी दिएका छन्।
4: एसिया सोसाइटीको कार्यक्रममा विदेश मन्त्री डाक्टर एस जयशंकरले युक्रेन र इरान गल्फ क्षेत्रको युद्धको असरले खाद्यान्न अभाव हुन सक्ने बताउनु भएको छ। युद्धका कारण इन्धन रासायनिक मल नहुँदा उत्पादन घट्ने र यसको असर उपभोक्तासम्म पर्ने उहाँको प्रक्षेपण छ।
5: Be able to send out the shipments, particularly out of the Black Sea. We are already looking at significant fertilizer shortages, both because the key producers have been in the Middle East and Russia. And their fertilizer production has been impacted. On top of it, we are looking at a super El Nino. So there is going to be a major food crisis probably, in the coming months.
4: ग्लोबल साउथमा पर्ने नेपाल पनि खाद्यान्न आयातका लागि भारतमा भर पर्ने गरेको छ। चीनसँगका सबै नाका बन्द भएका कारण स्थल मार्गका रूपमा नेपालको भारतमा निर्भरता झनै बढेका बेला जयशंकरको चेतावनी आएको छ।
3: नेपाली काँग्रेसको शेरबहादुर देउबा पक्षका नेता डाक्टर प्रकाश शरण महतले धर्म संस्कृतिको मुद्दामा अडिक रहेको स्पष्ट पार्नु भएको छ। पोखराको पत्रकार सम्मेलनमा नेता महतले संस्थापन पक्षसँग सहमति गर्न अझै समय रहेको भन्दै आफूहरूको एजेन्डा स्पष्ट छ भन्नुभएको छ।
6: त्यस्तै गरेर हाम्रो चाहिँ मौलिक पहिचान धर्म संस्कृतिलाई पनि बाह्य उसबाट त्यसमाथि पनि आक्रमण भइरहेको छ। त्यसकारण मलाई लाग्छ हाम्रो पहिचान जब समाप्त हुन्छ देश देश रहँदैन। त्यस हुनाले यो कुरालाई पनि हामी गम्भीरताका साथ लिएका छौँ।
3: यसअघि काँग्रेसले पार्टीको 15 महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली भोलिसम्म केन्द्रमा पठाइसक्नु पर्नेछ। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन पर्सी र निपर्सी गरिनेछ। महाधिवेशनको उद्घाटन समारोह यही असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने समितिले जनाएको छ। पुँजी बजार विकासका लागि क्रियाशील डिजिटल संचारको नियमन नै चुनौती बनिरहेको विज्ञहरूले चेतावनी दिएका छन्। संसदको अर्थ समिति बैठकमा शेयर विज्ञ अजय कुमार श्रेष्ठले शेयर कारोबार गर्ने अनलाइन प्रणालीमा पारदर्शिता नभएको टिप्पणी गर्नुभएको छ।
7: एउटा सानो कुरा टिएमएस सर्भिलेन्स सिस्टम छैन। जस्तै एउटा ब्याङ्कमा डिपोजिट गर्दाखेरि चाहिँ बढी डिपोजिट भएपछि चाडबाट फोन आउँछ, तपाईँको पैसा यो कहाँबाट आएको हो, के गरे हो, अनयुजुअल ट्रेड देखेँ मैले भनेर ब्याङ्कको एएमएल सिस्टमले ट्रिगर गर्छ। टिएमएसमा त्यस्तो केही सिस्टम छ जसले ट्रिगर गर्छ अनयुजुअल ट्रेड्सहरू, पम्पिङ टम्पिङहरू, सर्कुलर ट्रेड्सहरू, प्राइस म्यानिपुलेसन्सहरू, लास्ट मिनट म्यानिपुलेसनको लागि एउटा सानो पोलिसी त आयो तर त्यसले मलाई रिस्क गर्छ जस्तो मलाई लाग्दैन। त्यही भएर टिएमएस कसको हातमा छ र कसरी त्यसलाई चाहिँ गर्ने, किनभने टेक्नोलोजी नै मलाई लाग्छ ब्याकबोन जस्तो लाग्छ क्यापिटल मार्केटको फ्युचरको लागि। त्यो चाहिँ सेभनले एकदमै क्लोजली र पोलिसी लेभलमा अलिक डिपर पेनिट्रेसन गर्नुपर्छ जस्तो लाग्छ।
3: श्रेष्ठका अनुसार शेयर खेलाडीहरूले प्रमोटर शेयर पनि बेच्न पाइरहेका छैनन्।
7: संविधानको राइट्स नै प्र्याक्टिस गर्न पाइरहेको छैन र 1 करोडमा किनेको जग्गा 90 लाखमा बेच्न पाइँदैन। शेयर चाहिँ 500 किनेको शेयर 400 बेच्न पाइन्छ। मालबोधमा गयो भने 1 करोडमा पास गर्नुभयो 90 लाखमा तपाईँ बेच्न पाउँदैन, 1 करोडमा माथि नै हुनुपर्छ भन्छ संविधानले। त एउटा प्रपर्टी किन्ने र बेच्ने राइट्स दिएको हुन्छ नि त। यस्तो सानो फन्डामेन्टल कुरा चाहिँ मालबोधबाट एड्रेस भएको छैन भन्दाखेरि रिच त भेरी इन्ट्रेस्टिङ तर इट्स अ पार्ट।
3: ब्रिटिस आर्मी ड्रोन वार प्रतियोगितामा 1RGR का 2 सैनिकले 3-स्टार कोइन पाएका छन्। कलर सार्जन सन्देश शेर्चनले कम्पनी सार्जन मेजरका रूपमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कार पाउनु भएको हो। मिलिट्री इन्टरनेशनल ड्रोन रेसिङ टुर्नामेन्टमा सार्जन विजय राईले एक्सरसाइज कन्डक्टिङ अफिसरको भूमिकाका लागि पुरस्कार पाउनुभएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। पुरस्कृत सैनिकले योजना संयोजन र सञ्चालनमा भूमिका निर्वाह गरेका थिए। विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालका 4 खेलाडी पराजित भएका छन्। जापानको एची इन्टरनेशनल एरेनामा आज भएको खेलमा नेपालका 4 खेलाडी पराजित हुँदा पहिलो चरणबाटै बाहिरिएका हुन्। पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकी माया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक हुनुहुन्छ। महिला 52 केजी तौल समूहमा नेपालकी देवकी माया पहिलो खेलमा नै भियतनामकी खेलाडी सी नगान हासँग पराजित हुँदा महिला 48 केजी समूहमा निशा हङकङकी वङकालीसँग पराजित हुनुभयो। पुरुष 66 केजी तौल समूहमा विशेष हङकङका वङका कीसँग पराजित हुँदा पुरुष 60 केजीमा विकास उज्बेकिस्तानका समरुद्दिन कुस्कारोभसँग पराजित हुनुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: सरकारले जानकी मन्दिर समेत समावेश रहने गरी परिक्रमा सडकको विभिन्न चोकलाई चार किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि मन्दिरका अन्य कामकाज अगाडि बढ्न सकेको छैन। सरकारले धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्न महत्वपूर्ण निर्णय गरेको स्थानीयको बुझाइ छ। तर निर्णय गरेर मात्र पुग्दैन, विगतमा पनि परिक्रमा क्षेत्रलाई मतदान निषेधित क्षेत्र घोषणा गरेको थियो, जो अझै कार्यान्वयनमा आउन सकेको छैन। गुठी संस्थान, पुरातत्व विभाग र महोत्तरीको प्रकौली स्थित नेपाली सेनाको गणले समेत जानकी मन्दिरमा कुनै प्रकारको कामकाज नगर्न भनेपछि अन्यलको अवस्था सिर्जना भएको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले बताउनुभयो।
1: संरक्षित क्षेत्र घोषणा केलकै तेल्हा मरहा अर्घा सबके संरक्षण ध्यान केलकै जे सबके कऽ देने पोखरे दिशा लोक आब सटर आ गेट खोलै छै, एकरा कुन निकाय एकरा देखतै।
0: जानकी मन्दिरमा महन्तले परम्परागत रूपमा गर्दै आएको कार्यमा रोक लगाउने निकायहरूले आफ्नो स्तरबाट यस्ता कार्यहरूलाई निरन्तरता दिन जरुरी रहेको सरकारवालाहरू बताउँछन्। जानकी मन्दिरले आयोजना गर्ने सबैभन्दा ठूलो महोत्सव राम जानकी विवाह महोत्सव आउन लागे पनि तयारी ठप्प जस्तै छ। मन्दिरको रङ रोगनमा समय लाग्ने गरेकाले केही महिना अघिदेखि रङ रोगन जस्ता कार्य अगाडि बढाउनु पर्ने हुन्छ। परापूर्व कालदेखि चलिआएको धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूलाई तत्काल सरकारले संज्ञानमा लिएर अगाडि बढाउने वातावरण बनाउनु पर्ने नागरिक समाजका अगुवा महाशंकर ठाकुरको माग छ।
2: अब जानकी मन्दिरलाई रोक्नु भनेको दुर्भाग्य हो, जानकी मन्दिरलाई चाहिँ गर्न दिनु पर्थ्यो। जानकी मन्दिरको कार्यक्रम परम्परादेखि चलिआएको कार्यक्रममा कि त सरकारले चाहिँ अगाडि बढ्नु पर्यो, होइन भने जानकी मन्दिरलाई जानकी मन्दिरसँग समन्वय गरेर यहाँका धार्मिक सांस्कृतिक पर्वहरू चाहिँ जुन तरिकाले मनाइरहेको थियो विगतमा त्यो तरिकाले चाहिँ गर्न पाउनु पर्छ।
0: हालै गुठी संस्थानले जानकी मन्दिरलाई पूर्ण रूपमा आफ्नो मार्फत लिएको छ, जसका कारण मन्दिरको कामकाज अघि बढाउन समस्या भएको छ। यसअघि जानकी मन्दिर छुट गुठी अन्तर्गत थियो।
3: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी हिमबाडी प्रभावितलाई आगामी जाडोका लागि पूर्व तयारीमा ढिलाइ भइरहेको चेतावनी दिनुभएको छ।
4: वक्तव्य निकाल्दै घिसिङले विस्थापित नागरिकलाई जाडोको कठाङ्रिदो मौसममा असुरक्षित र कष्टपूर्ण अवस्थामा राखेर राज्य आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताउनु भएको छ। विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनर्स्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ भन्दै उहाँले पुनर्निर्माण मात्र पर्याप्त नभएको बताउनु भएको छ। जल विद्युत लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त आयोजना पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता विपदबाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति तत्काल आवश्यक रहेको उहाँको भनाइ छ। आगामी हिउँदमा विद्युतको माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने अवस्थामा तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिन उहाँले सुझाव दिनुभएको छ। लोड सेडिङ हुँदैन भन्ने घोषणा मात्र पर्याप्त नहुने भन्दै उहाँले त्रिशुली र कालीगण्डकी करिडोरको विद्युत प्रसारण प्रणालीलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्न भन्नुभएको छ।
3: लगातार पानीसँगै आएको पहिरोले बन्द भएको मनाङ सड़क शुक्रबारसम्म खुल्ने भएको छ। सड़क विभागका अनुसार चामे राम बजारमा पहिरो हटाई यातायात शुरू भए पनि तिमाङदेखि कोतेसम्म पहिरो हटाउने क्रम जारी नै छ। कोत्रेमा समेत सड़क बगेको छ। यो सड़कमा ब्याक कटिङ र टेवा पर्खा लगाई यातायात सुचारूको काम भइरहेको छ। खोत्रे नजिकै भीरमा नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङको तयारी भइरहेको छ। बगरछापको लेदो तथा पहिरो हटाउने काम समेत जारी रहेको विभागले जनाएको छ। विभागका अनुसार बगेका काठे पुलहरूमा डाइभर्जन बनाई शुक्रबारसम्म डुम्रे बेसी शहर चामे सड़क सञ्चालन गरिने भएको छ। बेलायती सेनाका ब्रिगेडियर एन्ड्रयू ग्रिफिथ्स ओबीआईले आज बिजेन भ्रमण गर्नुभएको छ। कमाण्डर आर्म्ड फोर्सेस रिक्रुटिङ तथा जीएसपीएसका कर्णेल ग्रिफिथ्सका साथै आर्म्ड फोर्सेस रिक्रुटिङका सार्जन मेजर WO1 रिसर्च काटम्यानलाई बिजेनमा स्वागत गरिएको हो। उहाँलाई लेफ्टिनेन्ट कर्णल रब ब्राउनले ग्यारिजनका गतिविधिबारे जानकारी गराउनु भएको बिजेनले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालका प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको भाषण निकै चर्चित बनेको भन्दै उपलब्धि मिलेको बताउनु भएको छ। न्यूयोर्कबाट फर्किएपछि संचारकर्मीसँग मन्त्री खनालले प्रधानमन्त्रीले भनेकै विषयमा मित्र राष्ट्रका प्रतिनिधिले सहानुभूति देखाएको उल्लेख गर्नुभएको छ।
5: समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन्, त्यो अर्थमा पनि हामी देख्न सक्छौँ। आज युएनको यो वर्षको सबभन्दा बढी हेरिएको स्पिचको भिडियोमा पनि सामान्य प्रधानमन्त्रीजीकै स्पिच परेको छ। त्यो अर्थमा पनि संसारभरि एकदमै धेरै चासो रहेको हामी बुझ्न सक्छौँ र सामान्य प्रधानमन्त्रीज्यूको ले सम्बोधन गरेपछि मसँग
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि दुवै मुलुक परिणाममुखी र अर्थपूर्ण भ्रमणको प्रतीक्षामा रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको एकासी महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिनुभएको हो।
4: सुरुमा नै हाम्रो सरकार बन्ने बित्तिकै नै पनि निम्त आएको र हामीले त्यसलाई सकारात्मक रूपमा लिएको कुरा यस अगाडि नै हामीले समाचार माध्यमबाट जानकारी गराइसकेका थियौँ। उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन। हामी पनि अपेक्षा गर्दैछौँ दुवै पक्ष यति बेला सकेसम्म एउटा परिणाममुखी भ्रमण रिजल्ट ओरिएन्टेड एउटा भिजिट होस् भन्ने चाहना दुवै पक्षको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार लागि परेको बताउनु भएको छ। मल कारखाना स्थापनाका लागि सरकारले

0: प्रस्ताव आह्वान गर्ने तयारी गरेको शाहले जानकारी दिनुभयो। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सो जानकारी दिनुभएको हो। प्रधानमन्त्री शाहले संसदलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गर्नुभएको छ। इन्जिनियरिङ पृष्ठभूमिका 17 जना सांसदसँग कुरा गर्दै उहाँले सांसदको वर्गीकरणबारे बोल्नुभएको हो। उहाँले पहिले एभरेज, दोस्रो एभरेज भन्दा तल र तेस्रो एक्स्ट्रा अर्डिनरीमा विभाजन गर्नुभएको हो। उहाँले इन्जिनियर सांसदलाई एक्स्ट्रा अर्डिनरी सांसदको रूपमा व्याख्या गर्दै तीन तहका सांसदले कस्तो काम गर्छन् भन्ने बारे पनि प्रश्न पार्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले औद्योगिकरणमा के गर्ने भनेर आइडियाहरू दिन इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई आग्रह गर्नुभएको छ। पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डाक्टर महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहायताको मात्रै भर पर्न नहुने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले जलवायु कार्यका लागि विदेशी सहायताको भर पर्नुभन्दा आन्तरिक स्रोतको सदुपयोगमा जोड़ दिनुभयो।
1: अहिलेको बजेट प्रणालीलाई, अहिलेको 5% जलवायु मैत्री बजेट प्रणाली जुन हाम्रो योजना तर्जुमा गर्ने चलन छ त्यसलाई 20% पुर्याउने 5 वर्षमा भनेर भनेको छ। मैले यहाँ माननीयज्यूहरूसँग कुरा गर्दाखेरि अथवा हजुरहरूसँग विनम्र अनुरोध गर्दाखेरि विदेशबाट आउने पैसाले त्यति धेरै पैसा आउँछ र त्यसले हामी चाहिँ एकदम आमूलो परिवर्तन हुन्छ भन्ने कुरा चाहिँ त्यसबाट अब हामी बिस्तारै सोचेर नेपाल सरकारकै बजेटको राम्रो सदुपयोग कसरी गर्न सक्छौँ र स्थानीय सरकार र स्थानीय कार्यालयहरूमा भएको बजेटलाई कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषय चाहिँ अब बिस्तारै हाम्रो लागि एउटा पेचिलो विषय बनेको भएको हुनाले नेपाल सरकारकै बजेटको सदुपयोगमा हामीले बढी जोड दिने अनि त्यसले पुगेन भने मात्रै विदेशीहरूसँग भन्ने कुरामा हामी जानुपर्छ होला।
0: अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू अवरूद्ध भएको विषयलाई लिएर पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले संसदमा आक्रोश पोख्नु भएको छ। उहाँले कर्णालीका सड़कहरूको दयनीय अवस्था र नागरिकले भोग्नु परेको शास्तिप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको हो।
2: सरकारले आफ्नो लिक छोडेको छ, त्यो भनेको गम्भीर दुर्घटनाको बाटो हो। भोलि सरकारले नराम्रो परिणाम भोग्नु पर्ने दिन नआउला भनेर भन्न सकिँदैन। हामी कामना गर्छौँ सरकार सही ट्र्याकमा हिँडोस् र सरकारले आफ्नो परिपक्वता देखाओस्। अहिले कर्णालीका नागरिक फेरि पनि बाढी र पहिरोका कारण सडक अवरोधको पीडामा छन्। कर्णाली राजमार्ग र कर्णाली करिडोर पटक पटक प्रभावित भएको छ। चाडपर्वको बेला नागरिकहरू सहज ढङ्गले घर जाने वातावरण बनाउन, अवरुद्ध सडकहरू तत्काल सुचारू गर्न, सडक खुलाउने मेसिन प्राविधिक जनशक्तिलाई परिचालन गरी तत्काल सहज अवस्था बनाउन म सरकारसँग जोरदार माग गर्न चाहन्छु।
0: लगातार पानीसँगै आएको पहिरोले बन्द भएको मनाङ सडक शुक्रबारसम्म खुल्ने भएको छ। सड़क विभागका अनुसार चामे रामबजारमा पहिरो हटाई यातायात शुरू भए पनि तिमाङदेखि कोतेसम्म पहिरो हटाउने काम जारी नै छ। खोत्रेमा समेत सड़क बगेको छ। यो सड़कमा ब्याक कटिङ र टेवा पर्खा लगाई यातायात सुचारूको काम भइरहेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न 500 र 1000 रूपियाँ दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकेमणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई ब्याङ्किङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको बताउनुभयो। उहाँले लामो समयदेखि राज्य दोहानबाट जम्मा भएको कालो धनले मुलुकको सुशासनमा चुनौती थपिएको दावी गर्नुभएको छ। न्यौपानेको प्रस्तावलाई नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन गर्नुभएको छ। दुलालले आवश्यक परे नोटबन्दीका लागि सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्न आफ्नो दल तयार रहेको बताउनु भएको छ।
0: ब्रिटिस आर्मी ड्रोन वार प्रतियोगितामा 1RGRका 2 सैनिकले 3-स्टार कोइन पाएका छन्। कलर सार्जेन्ट सन्देश शेर्चनले कम्पनी सार्जेन्ट मेजरका रूपमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कार पाउनु भएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै।
4: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: श्रम संस्कृति पार्टी का प्रमुख सचेतक आर्यन राई ने मनांग को हिमलुंग हिमाल में गई हिम पहरो में बेपत्ता भएका हरको खोजी त्रिपुरेश्वर में आत्मदाह घटना का पीड़ित परिवार संघ को संवादहीनता पोलैंड में कार्यरत नेपाली श्रमिक ने बैंक खाता खोल नपाएको समस्या बारे सदन में सरकार को ध्यान आकर्षण गराउनु भएको छ. आज को संसद बैठक में बोलते सांसद राई
4: मनांग को हिमलुंग हिमाल में पहरो में खोटांग जिला ऐसुलखर्का गाउँपालिकाका तीनजना त्यसमध्येमा एकजना घनश्याम राईको लास भेटिएको, दुईजना लकुमार गुरुङ र सुरज राई भन्ने अझै बेपत्ता छ. त्यहाँ कुनै पनि खोजी कार्य भएको छैन भन्ने उहाँहरूको आफन्तबाट गुनासो छ. त्यसमा चाहिँ के गर्न सकिन्छ सम्बन्धित मन्त्रालयको म ध्यान आकर्षण गर्न चाहन्छु. त्रिपुरेश्वरमा अस्ति बसमा आगो लगाई यो अर्जुन दोङ तामाङ जसले आत्मदाह गरेको थिए, ती अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै पनि संवाद वार्ता केही पनि नगरेको भन्ने छ गुनासो. यो के भएको हो र अर्को कुरो, यो पोल्यान्डमा काम गर्ने नेपालीहरू कम्पनीमा जसले काम गर्छन् त्यहाँ चाहिँ ब्याङ्क खाता खोल्नु मिलेको छैन भन्ने छ र ठुलो समस्यामा आज त्यहाँका युवाहरू जो नेपाली श्रमिकहरू त्यहाँ चाहिँ समस्यामा परेको छ अरे. अब त्यहाँ किन ब्याङ्क खाता खोल्न नमिलेको भन्दाखेरि चाहिँ जेएनजी आन्दोलन पछाडि त्यहाँ ब्याङ्क खाता खोल्न बन्द गरे गरे, त्यहाँ क्यास दिनु मिल्दैन, त्यहाँ चाहिँ ब्याङ्क खाताबाट मात्रै कारोबार गर्नु पर्छ कम्पनीमा काम गर्नेहरूले भन्ने छ र त्यहाँ चाहिँ जेएनजी आन्दोलन पछाडि खाता खोल्नु नदिएको अथवा जेएनजी आन्दोलन पछाडि तपाईँको खाता खोल्नु बन्द गरेको र अहिले नयाँ खाता चाहिँ खोल्नको निम्ति तपाईँको नेपाली पासपोर्टको नम्बर अप्लाई गरेर खाता खोल्दै गर्दाखेरि त्यसलाई चाहिँ एक्सेप्ट नगर्ने समस्या रहेछ अनि ब्याङ्कमा खाता नखोलिसके पछाडि त्यहाँको जुन

0: नेपाली श्रमिकहरू छन् सबै ब्याङ्कमा गएर सोद्धाखेरि चाहिँ नेपाल चाहिँ ग्रे लिस्टमा छ, त्यसैले खाता खोल्नु मिल्दैन भनेर चाहिँ त्यहाँको युवाहरूले त्यसरी दुःख पाइरहेको रहेछन्। यसमा चाहिँ सम्बन्धित मन्त्रालयले तुरुन्तै के भएको हो हाम्रो श्रमजीवी युवाहरूको पीडा बुझ्नको निम्ति र समस्या समाधान गर्न र पहल गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु।
1: नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढ़ी पहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्मा,
2: आज पाँचौं दिनसम्म टेलिफोन छैन, बिजुली छैन, खाने पानी छैन, बाटोघाटो छैन, जसका कारण दैनिक उपभोग्य वस्तुको अभाव भइसकेको छ। त्यसैले बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गरी मध्य पहाड़ी लोकमार्गमा लाइफ लाइनको रूपमा रहेको मालडुङ्गाको पुल तत्काल पुननिर्माण गरी यातायात सुचारू गर्न, उपभोग्य वस्तु सहजीकरण गरी आवश्यक राहत संचार विद्युत र सड़कको पुननिर्माणको लागि नेपाल सरकारसँग म जोरदार माग गर्दछु। भोटेपछि बाढीको लेभलकै भएकोले सरकारले त्यहाँ एउटै प्याकेजमा राख।
1: अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू अवरूद्ध भएको विषयलाई लिएर पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले संसदमा आक्रोश बोक्नु भएको छ। उहाँले कर्णालीका सड़कहरूको दयनीय अवस्था र नागरिकले भोग्नु परेको शास्तिप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
3: सरकारले आफ्नो लिक छोडेको छ, त्यो भनेको गम्भीर दुर्घटनाको बाटो हो। भोलि सरकारले नराम्रो परिणाम भोग्नु पर्ने दिन नआउला भनेर भन्न सकिँदैन। हामी कामना गर्छौँ सरकार सही ट्र्याकमा हिँडोस् र सरकारले आफ्नो परिपक्वता देखाओस्। अहिले कर्णालीका नागरिक फेरि पनि बाढी र पहिरोका कारण सडक अवरोधको पीडामा छन्। कर्णाली राजमार्ग र कर्णाली करिडोर पटक पटक प्रभावित भएको छ। चाडपर्वको बेला नागरिकहरू सहज ढङ्गले घर जाने वातावरण बनाउन, अवरुद्ध सडकहरू तत्काल सुचारू गर्न, सडक खुलाउने मेसिन प्राविधिक जनशक्तिलाई परिचालन गरी तत्काल सहज अवस्था बनाउन म सरकारसँग जोरदार माग गर्न चाहन्छु।
1: ग्लोबल साउथ अन्तर्गत पर्ने मुलुकहरूमा आगामी केही महिना खाद्यान्नका लागि कठिन हुन सक्ने चेतावनी भारतीय विदेश मन्त्रीले दिएका छन्।
4: एसिया सोसाइटीको कार्यक्रममा विदेश मन्त्री डाक्टर एस जयशंकरले युक्रेन र इरान गल्फ क्षेत्रको युद्धको असरले खाद्यान्न अभाव हुन सक्ने बताउनु भएको छ। युद्धका कारण इन्धन रासायनिक मल नहुँदा उत्पादन घट्ने र यसको असर उपभोक्तासम्म पर्ने उहाँको प्रक्षेपण छ।
5: Some of the major grain exporters will not be able to send out their shipments, particularly out of the Black Sea. We are already looking at major, at significant fertilizer shortages, both because the key producers have been in the Middle East and Russia, and their fertilizer production has been impacted. On top of it, we are looking at a super El Nino. So there is going to be a major food crisis probably, in the coming months.
4: ग्लोबल साउथमा पर्ने नेपाल पनि खाद्यान्न आयातका लागि भारतमा भर पर्ने गरेको छ। चीनसँगका सबै नाका बन्द भएका कारण स्थल मार्गका रूपमा नेपालको भारतमा निर्भरता झनै बढेका बेला जयशंकरको चेतावनी आएको छ।
1: विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडोमा नेपालका चारैजना खेलाड़ी पराजित भएका छन्। पहिलो चरणबाटै देवकी माया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक बाहिरिनु भएको हो। महिला 52 केजी तौल समूहमा नेपालकी देवकी माया पहिलो खेलमा नै भियतनामकी खेलाड़ी थी नगान हासँग पराजित हुनुभयो। हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: BFBS Kulkar Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न 500 र 1000 रुपियाँ दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकेमणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई ब्याङ्किङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको बताउनुभयो। उहाँले लामो समयदेखि राज्य दोहानबाट जम्मा भएको कालो धनले मुलुकको सुशासनमा चुनौती थपिएको दावी गर्नुभएको छ।
5: नोटबन्दी गर्नु पर्यो सरकारले, तत्काल यी नोटहरूलाई सरकारले लिएर ब्याङ्किङ प्रणालीमा ल्याउनु पर्यो र नयाँ नोट जारी गर्नु पर्यो, रूप परिवर्तन गरेर आवश्यकता पर्यो भने, र आवश्यकता नपर्दाखेरि त छँदैछ रकमको आवश्यकता पर्दा नयाँ नोट जारी गरौं, यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौं, देशलाई सुशासनको रोक्नका लागि यिनीहरूले गर्दै गरेको षड्यन्त्र हामीले यही तुवाऊ, भारतबाट हामीले सिकौं, भारतमा पनि यस्ता नोटहरू बन्द गरिएको थियो।
4: न्यौपानेको प्रस्तावलाई नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन गर्नुभएको छ। दुलालले आवश्यक परे नोटबन्दीका लागि सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्न आफ्नो दल तयार रहेको बताउनु भएको छ।
6: भर्खरकै पूर्ववक्ता माननीयज्यूले राखेको प्रस्तावमा पूर्ण समर्थन, शत प्रतिशत समर्थन गर्दै रासोपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई, 1000 र 500 का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोरदार रूपमा सरकारसँग माग गर्दछु। र हाम्रो दल नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुने, र हाम्रो संघीय संसदका सबै सदस्यहरूले हस्ताक्षर गरेर दिनु परे पनि आजै दिने घोषणा गर्न चाहन्छु। र रासोपालाई सँगै प्रश्न गर्न चाहन्छु, यो 1000 र 500 को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो? तुरन्त गर्नको लागि म माग गर्दछु, र यसको लागि रुलिङ गर्न सम्माननीय सभामुख समक्ष पनि म जोरदार रूपमा माग गर्दछु।
3: सरकारले जानकी मन्दिर समेत 4 किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि अहिले मन्दिर नै अलमलमा परेको छ। मन्दिरमा हुने नियमित कामकाज समेत प्रभावित भएको छ। जनकपुरबाट लक्ष्मण यादव।
7: सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुर धामको जानकी मन्दिरमा केही दिनदेखि नियमित पूजा अर्चना बाहेकका गतिविधि ठप्प भएको छ। नेपाल सरकारले जानकी मन्दिर समेत समावेश रहने गरी परिक्रमा

0: सडकको विभिन्न चोकलाई 4 किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि मन्दिरका अन्य कामकाज अगाडि बढ्न सकेको छैन। सरकारले धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्न महत्वपूर्ण निर्णय गरेको स्थानीयको बुझाइ छ। तर निर्णय गरेर मात्र पुग्दैन, विगतमा पनि प्रेकर्मा क्षेत्रलाई मदमान निषेधित क्षेत्र घोषणा गरेको थियो, जो अझै कार्यान्वयनमा आउन सकेको छैन। गुठी संस्थान, पुरातत्व विभाग र महोत्तरीको प्रकौली स्थित नेपाली सेनाको गणले समेत जानकी मन्दिरमा कुनै प्रकारको कामकाज नगर्न भनेपछि अन्यलको अवस्था सिर्जना भएको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले बताउनुभयो।
1: संरक्षित क्षेत्र घोषणा केलकै तेल्हा मरहा अर्गजा सबके संरक्षण ध्यान केलकै जे सबके पोखरे दिस तर लोक आब सट्टर आ गेट खोलै छै, एकरा कुन निकाय एकरा देख्दै।
0: जानकी मन्दिरमा महन्तले परम्परागत रूपमा गर्दै आएको कार्यमा रोक लगाउने निकायहरूले आफ्नो स्तरबाट यस्ता कार्यहरूलाई निरन्तरता दिन जरुरी रहेको सरोकारवालाहरू बताउँछन्। जानकी मन्दिरले आयोजना गर्ने सबैभन्दा ठूलो महोत्सव राम जानकी विवाह महोत्सव आउन लागे पनि तयारी ठप्प जस्तै छ। मन्दिरको रङरोगनमा समय लाग्ने गरेकाले केही महिना अघिदेखि रङरोगन जस्ता कार्य अगाडि बढाउनु पर्ने हुन्छ। परापूर्व कालदेखि चलिआएको धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूलाई तत्काल सरकारले संज्ञानमा लिएर अगाडि बढाउने वातावरण बनाउनु पर्ने नागरिक समाजका अगुवा महाशंकर ठाकुरको माग छ।
2: अब जानकी मन्दिरलाई रोक्नु भनेको दुर्भाग्य हो, जानकी मन्दिरलाई चाहिँ गर्न दिनु पर्थ्यो। जानकी मन्दिरको कार्यक्रम परम्परादेखि चलिआएको कार्यक्रममा कि त सरकारले चाहिँ अगाडि बढ्नु पर्यो, होइन भने जानकी मन्दिरलाई जानकी मन्दिरसँग समन्वय गरेर यहाँका धार्मिक सांस्कृतिक पर्वहरू चाहिँ जुन तरिकाले मनाइरहेको थियो विगतमा त्यो तरिकाले चाहिँ गर्न पाउनु पर्छ।
0: हालै गुठी संस्थानले जानकी मन्दिरलाई पूर्ण रूपमा आफ्नो मार्फत लिएको छ, जसका कारण मन्दिरको कामकाज अघि बढाउन समस्या भएको छ। यसअघि जानकी मन्दिर छुट गुठी अन्तर्गत थियो।
3: प्रतिनिधि सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढ़ी पहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
4: आज 5 औं दिनसम्म टेलिफोन छैन, बिजुली छैन, खाने पानी छैन, बाटोघाटो छैन, जसका कारण दैनिक उपभोग्य वस्तुको अभाव भइसकेको छ। त्यसैले बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गरी मध्य पहाड़ी लोकमार्गमा को लाइफ लाइनको रूपमा रहेको मालडुङ्गाको पुल तत्काल पुननिर्माण गरी यातायात सुचारू गर्न, उपभोग्य वस्तु सहजीकरण गरी आवश्यक राहत संचार विद्युत र सड़कको पुननिर्माणको लागि नेपाल सरकारसँग म जोरदार माग गर्दछु। भोटेपछि बाढ़ीको लेभलकै भएकोले सरकारले त्यही एउटै प्याकेजमा राख।
3: र प्रधानमन्त्री बालन शाहले सांसदलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गर्नु भएको छ। हवस् त, खबर यति नै।
5: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानूनी सुधार गर्दैछ. संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानूनी सुधारको तयारीमा रहेको बताउनु भएको हो. प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री तिमल सिन्हा,
4: यो जति जरुरी विषय हो त्यति नै सेन्सिटिभ विषय पनि हो. एउटा बलियो कानुनी आधार बनाएर मात्रै सामाजिक सञ्जाललाई चाहिँ यसको सदुपयोग मात्रै हुने, दुरुपयोग नहुने गरी अगाडि बढाउन सक्छ भन्ने खालको मन्त्रालयको अन्डरस्ट्यान्डिङ रहेको छ. सामाजिक सञ्जालबाट भएका ठगी तथा ह्यारेसमेन्ट लगायतका उजुरी तथा निवेदनलाई कारवाहीको लागि सरकारका विभिन्न निकायमा पठाउने काम पनि भइरहेको छ. आम सञ्चार माध्यमहरूमा गलत भ्रामक सूचनाहरू सम्प्रेषण हुने प्रवृत्तिलाई समेत मध्यनजर गरेर कानुनी प्रावधानहरू विधेयकमा समायोजन गरिएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु.
3: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वीरेन्द्र शाहको भारत भ्रमणका लागि दुवै मुलुक परिणाममुखी र अर्थपूर्ण भ्रमणको प्रतीक्षामा रहेको बताउनु भएको छ. संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिनुभएको हो.
5: सुरुमा नै हाम्रो सरकार बन्ने बित्तिकै नै पनि निम्त आएको र हामीले त्यसलाई सकारात्मक रूपमा लिएको कुरा यस अगाडि नै हामीले समाचार माध्यमबाट जानकारी गराइसकेका थियौँ. उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन. हामी पनि अपेक्षा गर्दैछौँ दुवै पक्ष यति बेला सकेसम्म एउटा परिणाममुखी भ्रमण, रिजल्ट ओरिएन्टेड एउटा भिजिट होस् भन्ने चाहना दुवै पक्षको छ.
3: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी, त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाका पीड़ित परिवारसँगको संवादहीनता र पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले ब्याङ्क खाता खोल्न नपाएको समस्याबारे सदनमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ.
6: मनाङको हिमलुङ हिमालमा पहिरोमा खोटाङ जिल्ला ऐसुलखर्का गाउँपालिकाका तीनजना, त्यसमध्येमा एकजना घनश्याम राईको लास भेटिएको, दुईजना ल कुमार गुरुङ र सुरज राई भन्ने अझै बेपत्ता छ. त्यहाँ कुनै पनि खोजी कार्य भएको छैन भन्ने उहाँहरूको आफन्तबाट गुनासो छ. त्रिपुरेश्वरमा अस्ति बसमा आगो लगाई ती अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै पनि संवादवार्ता केही पनि नगरेको भन्ने छ गुनासो. यो के भएको हो? र अर्को कुरो, यो पोल्यान्डमा काम गर्ने नेपाली

0: ब्याङ्क खाता खोल्न मिलेको छैन भन्ने छ, ठुलो समस्यामा परेको छ अरे। अब त्यहाँ किन ब्याङ्क खाता खोल्न नमिलेको भन्दाखेरि चाहिँ जेएनजी आन्दोलन पछाडि त्यहाँ ब्याङ्क खाता खोल्न बन्द गरे गरे, र अहिले नयाँ खाता चाहिँ खोल्नको निम्ति तपाईँको नेपाली पासपोर्टको नम्बर अप्लाई गरेर खाता खोल्दै गर्दाखेरि त्यसलाई चाहिँ एक्सेप्ट नगर्ने समस्या रहेछ। सबै ब्याङ्कमा गएर सोद्धाखेरि चाहिँ नेपाल चाहिँ ग्रे लिस्टमा छ त्यसैले खाता खोल्नु मिल्दैन भनेर चाहिँ त्यहाँको युवाहरूले त्यसरी दुःख पाइरहेको रहेछन्।
1: प्रतिनिधि सभाका आजको बैठकमा सांसदहरूले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न 500 र 1,000 रुपियाँ दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकेमणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई ब्याङ्किङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको बताउनुभयो। उहाँले लामो समयदेखि राज्य दोहानबाट जम्मा भएको कालो धनले मुलुकको सुशासनमा चुनौती थपिएको दावी गर्नुभएको छ।
3: नोटबन्दी गर्नु पर्यो सरकारले, तत्काल यी नोटहरूलाई सरकारले लिएर ब्याङ्किङ प्रणालीमा ल्याउनु पर्यो र नयाँ नोट जारी गर्नु पर्यो, रूप परिवर्तन गरेर आवश्यकता पर्यो भने, र आवश्यकता नपर्दाखेरि त छँदैछ यही रकमको आवश्यकता पर्दा नयाँ नोट जारी गरौं, यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौं, देशलाई सुशासनको रोक्नका लागि यिनीहरूले गर्दै गरेको षड्यन्त्र हामीले यही धुवाउ, भारतबाट हामीले सिकौं, भारतमा पनि यस्ता नोटहरू बन्द गरिएको थियो।
2: न्यौपानेको प्रस्तावलाई नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन गर्नुभएको छ। दुलालले आवश्यक परे नोटबन्दीका लागि सांसदहरूको हस्ताक्षर अभियान सञ्चालन गर्न आफ्नो दल तयार रहेको बताउनु भएको छ।
4: भर्खरकै पूर्व वक्ता माननीयज्यूले राखेको प्रस्तावमा पूर्ण समर्थन, शत प्रतिशत समर्थन गर्दै रासोपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई 1,000 र 500 का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोरदार रूपमा सरकारसँग माग गर्दछु, र हाम्रो दल नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुने, र हाम्रो संघीय संसदका सबै सदस्यहरूले हस्ताक्षर गरेर दिनु परे पनि आजै दिने घोषणा गर्न चाहन्छु, र रासोपालाई सँगै प्रश्न गर्न चाहन्छु, यो 1,000 र 500 को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो? तुरन्त गर्नको लागि म माग गर्दछु, र यसको लागि रुलिङ गर्न सम्माननीय सभामुख समक्ष पनि म जोरदार रूपमा माग गर्दछु।
1: राष्ट्रिय सभाका सांसदहरूले हिमतालको जोखिम घटाउन तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्।
2: सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदले विपद पछिको पुननिर्माण तथा बस्ती व्यवस्थापनका लागि सरकारले स्पष्ट योजना बनाउनु पर्ने माग गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले नेपालका 21 हिमताल जोखिममा रहेको लामो समयदेखि थाहा भए पनि हिमतालको निगरानी तथा पूर्व सूचना प्रणालीमा प्रभावकारी काम हुन नसकेको बताउनु भएको छ।
5: हिमतालको चाहिँ विषय के हो, त्यसको अहिलेको अवस्था कस्तो छ, र त्यहाँ चाहिँ यो चाहिँ वार्निङ सिस्टमको चाहिँ नि जडान कहिले गर्ने अथवा कहिले हुन्छ अथवा कहिले हुँदैछ कि के छ, त्यसको तयारी के छ, यसको बारेमा चाहिँ मलाई चाहिँ नि मेरो चाहिँ प्रश्न छ।
2: नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले हिमनदीमा आउन सक्ने सम्भावित विपदबारे सरकारले आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ।
6: हिमाल पग्लिँदैछ, पग्लेपछि नदीहरू हिउँनदीहरू बढ्छन्, ऊ अस्तिको भोटेको सिको जस्तै हुन्छ, त्यो सम्भावनालाई मध्यनजर गर्नु पर्यो। हामीले लस एन्ड ड्यामेज फन्ड ल्याएर के गर्ने हो त्यो तय गर्नु पर्यो नि त। भत्काउँछ त्यसपछि निर्माण गर्ने, त्यसपछि भत्काउँछ मर्छन्, अनि त्यस तिनीहरूलाई तिनीहरूको बस्ती अर्को ठाउँ बचाउने बाटो गर्ने, मरेकालाई मरिसके भन्ने, त्यति मात्रै त भएन नि। पहिला त फन्डले के गर्ने हो, अहि बस्तीको कुरा भयो, बस्ती बसाउनु पर्यो, त्यो बस्तीको बिचमा नागरिकले खान पाउने बाटो गर्नु पर्यो। सफा भाषामा भने भइहाल्यो नि, पहिला खान पाउने बाटो कसरी हुन्छ, बस्ती बसाउने, बसाएपछि एउटा राम्रो उद्योग खोलिदिने, त्यो उद्योगले उनीहरूलाई आय आर्जनको काम दिने।
1: बाढी पहिरोले बागलुङ र म्याग्दीमा सड़क सञ्जाल प्रभावित छ। आवतजावतमा समस्या भइरहँदा त्यहाँ भएका पेन्सनरहरूको अवस्था पनि चासोको विषय बनेको छ। उनीहरूको अवस्था र परेको असरबारे एरिया वेलफेयर सेन्टर बागलुङका असिस्टेन्ट एरिया वेलफेयर अफिसर लील प्रसाद गुरुङ:
7: हाम्रो पेन्सनर खास त्यस्तो उ त भएको छैन, तर यो म्याग्दी किन्दु एरिया चाहिँ किन्दु र पाउदरमा चाहिँ अलिक रिस्क भएको हुनाले त्यहाँ हाम्रो दुईजना बेनिफिसियरी हुनुहुन्थ्यो, डिसेबल सपोर्ट ग्रान्ट रेसिपियन्ट दुईजना, उहाँहरू चाहिँ यता अलिकता रिक्स भएर सिखमा आएर बस्नु भएको छ। त्यो रिक्स भएको त्यो गाउँ नै सिफ्ट भएको छ कि त्यहाँबाट। हामीले कल गर्दा चाहिँ उहाँहरू चाहिँ के अरे अलरेडी यता सेफ लोकेसन सिफामा आएर बस्नु भएको रहेछ क्या आफ्नो जग्गामा. बेनिफिसियरीको त्यति नै हो, अरू ठाउँमा त बाटोहरू अब छैन छन् त. यो दर्पणतिर भयो, यो बागलुङ आउने पनि यो मालढुङ्गाको पुलको
1: पुलै छैन,
7: छैन. अनि स्वच्छ धारामा पनि बाटो नै छैन कि बागलुङ आउने.
1: अनि यो हाम्रो पेन्सनरहरूलाई हामी मेडिसिनको लागि भिजिटमा जान्छौँ नि, अब बाटो नभइसकेपछि के गर्ने, अब कसरी जाने, त्यो के प्लान छ हाम्रो एडब्ल्युसीको?
7: यस्तो हो भन्नाले, उहाँहरूको अब तिन महिनाको औषधि त अग्रिम लगाइसकेका हुन्छ होइन. हाम्रो नेक्स्ट भिजिट चाहिँ अब सेप्टेम्बरको हाम्रो जति पनि यो वल्नरेबल पेन्सनर्सहरूको हाम्रो होम भिजिट भइसकेको छ कि. मेडिसिन चाहिँ थ्री मन्थ्सको लागि चाहिँ उनीहरूलाई सफिसियन्ट नै छ भनौँ न, त्यस्तो रिस्क चाहिँ छैन मेडिकलको.
1: अब खबर फटाफट.
8: सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैंडा सौराहको जनकौली सामुदायिक वन क्षेत्रमा बस्ने, ट्रकमा राखेर ल्याइएको गैंडा अन्दाजी 5 वर्षको, बगेका सम्भावित अन्य वन्यजन्तुको पनि निगरानी राखिँदै. गुल्मीको सिमीचौरमा सड़क भाँसिएपछि रेसुङ्गा विमानस्थल सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध. निर्माण सम्पन्न भएको 1 वर्ष नपुग्दै सड़क भाँसिएपछि 1 करोड़भन्दा बढी क्षति भएको अनुमान. कपिलवस्तु जहदीको रक्षा बाबा आस्थाको केन्द्र बन्दै मानव तथा पशुपन्छीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षा बाबालाई दुध, घिउमा पकाएको रोटी, फलफूल लगायत सामग्री चढाउने परम्परा. नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको बहिरङ विभाग पुनः सञ्चालनमा. कोभिड महामारीका बेला बन्द भएको विभाग खुलेपछि प्रयोगत्मक अभ्यासका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य. विद्यापीठमा 200 विद्यार्थी अध्ययनरत. बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित. जोखिममा रहेका राप्ती सुनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा 3 किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै 100 बिघा खेतीयोग्य जमिनमा खेतीपाती सुनिश्चित. सिंचाइका लागि महोत्तरीमा जडान गरिएका विद्युत ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा. गएको 1 वर्षमा 28 वटा ट्रान्सफर्मर र कैयौं मोटर चोरी भएको सरकारी तथ्याङ्क.
1: हवस् त, अहिलेसम्मका खबर यति नै. नमस्कार.
9: यो BFBS गोर्खा रेडियो हो.

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजी आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
1: प्रतिवादीहरूको बयान, अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने हो भोलि।
0: बाढी पछिको चुनौती बीच विश्व मञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
2: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने जुन प्रकोपमा हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छु।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाइ दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने,
4: There were two pilots in the front.
3: विमानमा अगाडि दुईजना पाइलटहरू थिए। एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिस नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले, एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रुसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 मारिएको र 24 घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रुसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलङ्काको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्यान्ड क्रुजर एएचएम फाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई

0: घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिङ्गापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोडी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिङ्गापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसुरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरुङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोडिएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियानकर्मीहरूले मुद्दा फिर्ताका लागि दबाव दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मीका अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रवसहितका कसुरमा 445 मुद्दा दायर छन्, जसमा 1,887 जना प्रतिवादी छन्। 2 महिना लगाएर तयार पारिएको प्रतिवेदनबारे उनले बीबीसीसँग भने,
2: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानि भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्। अब त्यो मध्ये केही केही छानछाना दिगो भएकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौँ, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने हो भोलि।
1: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
2: त्यहीको हकमा जान्छ त्यो।
1: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियानकर्मी सरिस्मा थापाले भनिन्,
3: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
1: कानुनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्र लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
2: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महान्यायको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊँ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानुनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
1: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 वटा मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसङ्घको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
4: पहाडी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, समग्रता पनि नेपालले जलवायु सङ्कटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौँ त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
1: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु सङ्कटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु सङ्कटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड दिइएको छ।
4: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्न पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फन्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनुन्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
1: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
4: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौँ, परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
1: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौँ नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्यकर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नुपर्नेमा बाढीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
6: 7 हप्ता थेरापी सेकाइ गर्यो, 7 हप्ता किमो थियो, यता आयो टाइम टाइममा जानु पर्ने, बाढी आएपछि टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दाखेरि अहिले पनि थुक निल्न अलिक गाह्रो छ, पानी निल्न अलिक पोल्छ, घाँटी चाहिँ मिक्सचर गरेर जाउलो खाएर टाइम टाइम।
5: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घर सँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छिन्,
7: किमोचरण पनि अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानलाई, बिरामी कुरालाई नि खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ, बुढा पनि बिरामी म पनि बिरामी।
5: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
8: 3 औषधि खान्छ, त्यो मध्ये प्रेसर भयो, थायराइड भयो, कोलेस्ट्रोल, औषध सबै भइहाल्यो नि, केही निकाल्नै पाएन नि, कागज पत्र यताउति, त्यो दिन खाने औषध थिएन, मैले मेडिकलबाटै लिएँ, शिविर काममा चाहिँ औषध ल्याएछु, त्यही शिविरबाट लिएर आउने खाएँ।
5: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढीले घर खोस्यो, अर्कोतिर रोगसँग लडिरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
0: इजरायली सञ्चार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरुषहरू भुइँमा लडिरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनटभित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनैतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्क्योल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाइ दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कडा प्रतिस्पर्धा हुने ठानिएको चुनावभन्दा केही साता अघि भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको छम्याइ छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिर्डले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लडिरहनु पर्ने बताए।
9: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
10: यो PFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल राष्ट्र ब्याङ्कले नियमित कारणले समयमा खुद्रा नोट साट दिने भएको छ। यसपाला दशैंमा केन्द्रीय ब्याङ्कले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो। राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक अनुज दाहालले दशैंका बेला नयाँ तथा खुद्रा नोट साट्न मिति तोक्ने अभ्यास हटाएको जानकारी दिनुभयो। केन्द्रीय ब्याङ्कले दशैं मनाउने जनसंख्या धेरै भएकाले नोटको माग धेरै हुने हुँदा दशैंमा नयाँ नोट बजार पठाउने गरेको छ। तर यसपालि दशैंमा कुनै जात र धर्म अनुसार चाडपर्व लक्षित भन्दा पनि बजार माग अनुसार सेवा नियमित उपलब्ध गर्ने केन्द्रीय ब्याङ्कको योजना रहेको उहाँको भनाइ छ। नोट सटही सेवा केन्द्रीय ब्याङ्कको नियमित काम भएकाले पनि यसलाई कुनै पर्व वा अवसरमा वितरण नगरी बजार आवश्यकता अनुसार दिने अभ्यास शुरू गरेको उहाँले जानकारी दिनुभयो। राष्ट्र ब्याङ्कको ब्याङ्किङ काउन्टरमा कार्यालय समयमा सेवा उपलब्ध हुँदै आएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण थालेको उहाँको भनाइ छ। अहिले राष्ट्र ब्याङ्कमा नोट साट्न जानेले दुई बण्डलसम्म साट्न पाउँछन्। एक बण्डलमा 5, 10, 20, 50 र 100 दरका नोट सबै 100 हुन्छन्। राष्ट्रिय सभाका सांसदहरूले हिमतालको जोखिम घटाउन तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
4: सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदले विपदपछिको पुननिर्माण तथा बस्ती व्यवस्थापनका लागि सरकारले स्पष्ट योजना बनाउनु पर्ने माग गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले नेपालका 21 हिमताल जोखिममा रहेको लामो समयदेखि थाहा भए पनि हिमतालको निगरानी तथा पूर्व सूचना प्रणालीमा प्रभावकारी काम हुन नसकेको बताउनु भएको छ।
5: हिमतालको चाहिँ नि विषय के हो, त्यसको अहिलेको अवस्था कस्तो छ र त्यहाँ चाहिँ यो अरू चाहिँ वार्निङ सिस्टमको चाहिँ नि जडान कहिले गर्ने अथवा कहिले हुन्छ अथवा कहिले हुँदैछ कि के छ, त्यसको तयारी के छ, यसको बारेमा चाहिँ मलाई चाहिँ नि मेरो चाहिँ प्रश्न छ।
4: नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले हिमनदीमा आउन सक्ने सम्भावित विपदबारे सरकारले आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ।
6: हिमाल पग्लिँदैछ, पग्लेपछि नदीहरू हिउँ नदीहरू बढ्छन्, ऊ अस्तिको भोटेको सिको जस्तै हुन्छ, त्यो सम्भावनालाई मध्यनजर गर्नु पर्यो। हामीले लस एन्ड ड्यामेज फन्ड ल्याएर के गर्ने हो त्यो तय गर्नु पर्यो नि त। भत्काउँछ त्यसपछि निर्माण गर्ने, त्यसपछि भत्काउँछ मर्छन् अनि त्यस तिनीहरूलाई तिनीहरूको बस्ती अर्को ठाउँ बचाउने बाटो गर्ने अनि बसाएपछि एउटा राम्रो उद्योग खोलिदिने।
4: त्यो विकास संरचना नले नेपालमा सडक सहित अधिकांश विकास संरचना नदी करिडोरमा केन्द्रित रहेकाले आउँदो दिनमा विकास संरचना तथा बस्ती विस्तारको मोडलमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ।
7: हाम्रा चाहिँ विकासका संरचनाहरू सबै हामीले नदी करिडोरमा बनायौँ, सडक का सञ्जालहरू अधिकांश हाम्रा नदी करिडोर। अरू अरू मुलुकको विकासको ढाँचा कस्तो छ थाहा छैन, अब हाम्रो ढाँचा चाहिँ नदी करिडोरमा छ, इन्डियाको चाहिँ त्योभन्दा फरक छ भन्ने बुझ्छु म कस्तो। यसले चाहिँ अबको चाहिँ हाम्रो विकासको संरचना र बस्ती संरचनाहरूलाई चाहिँ नयाँ नबनाइ नहुने हाम्रो बाध्यकारी अवस्था छ। र अहिले सरले भने अनुसार 2030 हामीले 14,031 मेगावाट निकाल्ने र 35 28,500 पुर्याउने भन्ने लक्ष्य छ भन्नुभएको छ, होइन छ पनि। तर यो एउटा अर्को चाहिँ के, हामी त्यो मिट चाहिँ गऱ्यौँ 6,000 मेगावाट निकालेर, त्यो रिनोभल कि के चाहिँ मिट गऱ्यौँ भन्नुभएको थियो, त्यो मैले अलिक बुझिनँ, यसको लागि मैले सरलाई अनुरोध गरेँ। अर्को चाहिँ यो अब हामी अहिले विद्युतीय चुलो र सुधारिएको चुलोमा नै केन्द्रित भएका छौँ अहिले।

0: अन्तर्राष्ट्रिय ठुला शक्ति केन्द्र राष्ट्रहरूको चाहिँ युद्धको कारण पनि मध्य पूर्वका युद्धले पनि हामीलाई हाम्रो डिजास्टरभन्दा पनि पहिलादेखि हामीले ग्यास पेट्रोल होइन यी इन्धनहरूको चाहिँ अभाव हामीले भोगिरहेकै हो। यसको लागि हामी आत्मनिर्भर हुने भनेको विद्युतबाटै विद्युतीय
1: काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदमा विद्युत माग व्यवस्थापन गर्न विभिन्न क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार 15 26 असोजसम्म कुलेश्वर बानेश्वर जोरपाटी र किर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालन लगायतका प्राविधिक काम गरिनेछ। सम्बन्धित क्षेत्रमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म विद्युत आपूर्ति कटौती हुनेछ। र मनाङको हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराएका मध्ये थप 3 जनाको शव फेला परेको छ। हवस् त, खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: इन्डियन आयल कर्पोरेशनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोल प्रति लिटर 20.44 रुपियाँ र डिजेल 20.21 रुपियाँ बढाएर पठाएको छ। त्यस्तै मट्टी तेल प्रति लिटर 15.96 रुपियाँ, खाना पकाउने ग्यास प्रति सिलिण्डर 81.32 रुपियाँ बढाएर पठाएको हो। हवाई इन्धन प्रति लिटर 18.66 रुपियाँ बढाएर पठाइएको छ। भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य भने यथावत रहने निगमले जनाएको छ। भोटेको सिबाडी चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको बैठकले मूल्य हालकै कायम राख्ने निर्णय गरेको हो। चाराली, विराटनगर, वीरगंज, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज र धनगढ़ी क्षेत्रमा पेट्रोल, डिजेल र मट्टी तेलको भाउ 197.50 रुपियाँ प्रति लिटर छ। त्यस्तै दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल, डिजेल र मट्टी तेलको भाउ 199 रुपियाँ छ। यसैगरी तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल, डिजेल र मट्टी तेलको भाउ 200 रुपियाँ छ। खाना पकाउने ग्यासको भाउ मुलुकभर 2060 रुपियाँ छ। मनाङको हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप 3 जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार गोर्खाको धारचे 2, केरौजाका आश गुरूङ, खोटाङको ऐसुलुखर्क 3का सूरज राई र रुकुमको उकामका कलम बुढाको शव आज फेला परेको हो। यसअघि 4 जनाको शव फेला परेको थियो। आज 3 जनाको शव भेटिएसँगै अहिलेसम्म 7 जनाको शव फेला परेको र अझै 9 जना बेपत्ता रहेको खनालको भनाइ छ। बेपत्ताहरूको खोजी र शव निकाल्न हिमलुङ क्षेत्रमा खोज र उद्धार टोली परिचालन गरिएको छ। राष्ट्रिय सभाका सांसदहरूले हिमतालको जोखिम घटाउन तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्।
4: सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदले विपदपछिको पुननिर्माण तथा बस्ती व्यवस्थापनका लागि सरकारले स्पष्ट योजना बनाउनु पर्ने माग गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले नेपालका 21 वटा हिमताल जोखिममा रहेको लामो समयदेखि थाहा भए पनि हिमतालको निगरानी तथा पूर्व सूचना प्रणालीमा प्रभावकारी काम हुन नसकेको बताउनु भएको छ।
5: हिमतालको चाहिँ नि विषय के हो, त्यसको अहिलेको अवस्था कस्तो छ र त्यहाँ चाहिँ यो अर्ली चाहिँ वार्निङ सिस्टमको चाहिँ नि जडान कहिले गर्ने अथवा कहिले हुन्छ अथवा कहिले हुँदैछ कि के छ, त्यसको तयारी के छ, यसको बारेमा चाहिँ मलाई चाहिँ नि मेरो चाहिँ प्रश्न छ।
4: नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले हिमनदीमा आउन सक्ने सम्भावित विपद बारे सरकारले आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिनु भएको छ।
6: हिमाल पग्लिँदैछ, पग्लेपछि नदीहरू हिउँ नदीहरू बढ्छन्, ऊ अस्तिको भोटेको सिको जस्तै हुन्छ। त्यो सम्भावनालाई मध्यनजर गर्नु पर्यो। हामीले लस एन्ड ड्यामेज फन्ड ल्याएर के गर्ने हो त्यो तय गर्नु पर्यो नि त। भत्काउँछ त्यसपछि निर्माण गर्ने, भत्काउँछ मर्छन् अनि तिनीहरूको बस्ती अर्को ठाउँ बचाउने बाटो गर्ने, मरेकालाई मरिसके भन्ने त्यति मात्रै त भएन नि, सोझो भाषामा बोल्नु पर्यो, काम गर्नु पर्यो सरकारले।
4: नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमा सड़क सहित अधिकांश विकास संरचना नदी करिडोरमा केन्द्रित रहेकाले आउँदो दिनमा विकास संरचना तथा बस्ती विस्तारको मोडलमा परिवर्तन गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
7: अबको चाहिँ हाम्रो विकासको संरचना र बस्ती संरचनालाई चाहिँ नयाँ नबनाइ नहुने हाम्रो बाध्यकारी अवस्था छ।
3: नेपाल राष्ट्र ब्याङ्कले नियमित कार्यालय समयमा खुद्रा नोट साग दिने भएको छ।
8: यसपाला दशैंमा केन्द्रीय ब्याङ्कले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो। राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक अनुज दहालले दशैंका बेला नयाँ तथा खुद्रा नोट साट्न मिति तोक्ने अभ्यास हटाएको जानकारी दिनुभयो। केन्द्रीय ब्याङ्कले दशैं मनाउने जनसंख्या धेरै भएकाले नोटको माग धेरै हुने हुँदा दशैंमा नयाँ नोट बजार पठाउने गरेको छ। तर यसपालि दशैंमा कुनै जात र धर्म अनुसार चाडपर्व लक्षित भन्दा पनि बजार माग अनुसार सेवा नियमित उपलब्ध गर्ने केन्द्रीय ब्याङ्कको योजना रहेको उहाँको भनाइ छ। नोट सटही सेवा केन्द्रीय ब्याङ्कको नियमित काम भएकाले पनि यसलाई कुनै पर्व वा अवसरमा वितरण नगरी बजार आवश्यकता अनुसार दिने अभ्यास शुरू गरेको उहाँले जानकारी दिनुभयो। राष्ट्र ब्याङ्कको ब्याङ्किङ काउन्टरमा कार्यालय समयमा

0: सेवा उपलब्ध हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण थालेको उहाँको भनाइ छ। अहिले राष्ट्र ब्याङ्कमा नोट साट्न जानेले दुई बण्डलसम्म साट्न पाउँछन्। एक बण्डलमा 5, 10, 20, 50 र 100 दरका नोट सबै 100 वटा हुन्छन्।
1: हस्त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: जंगलबाट आउने काठलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा ती वस्तु नै विपत्तिको कारण बन्न पुगेको बताउनुभयो।
1: हालै नेपालमा आएको बाढी पहिरोको क्रममा नदीमा बग्ने बालुवा र जंगलबाट बग्ने काठको व्यवस्थापन हामीले गर्न नसकेको कुरा हामीले स्पष्ट रूपमा देख्न सक्छौँ। नदीमा बालुवाको मात्रा धेरै भएर नजिकको खेत र बस्ती जोखिमपूर्ण हुँदैछ। हामीले कतिवटा नदीमा पानीभन्दा धेरै काठ बगेको देख्यौँ। हाम्रो प्रकृति बगिराखेको छ, नोक्सान भइराखेको छ, घाटा लागिराखेको छ, तर हामी मलेसिया लगायत कुन कुन देशबाट काठ झिकाइरहेका छौँ। त्यसैले बालुवा र काठको व्यवस्थापन गरियोस्।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले संसदको काम कारवाही सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा उहाँले केही दिन यता संसद अटोमेटेड एआई भर्जनमा सञ्चालन भइरहेको भन्दै हतारमा विधेयकहरू पारित गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउनु भएको हो।
2: एकै दिनमा तीन चारवटा विधेयक पढ्ने, छलफल गर्ने अनि 72 घण्टाभित्र संशोधन पनि हाल्नुपर्ने, मातृत्व, गर्भपतन, प्रजनन स्वास्थ्य जस्ता महिलाको अधिकार र स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषयका विधेयकहरू पनि एउटै बास्केटमा हालेर एकै दिनमा पारित गरियो। हामीले कानून निर्माणको यो पूर्वाधारमै पर्याप्त समय नलगाउने हो भने जनतालाई कसरी कानूनको गुणस्तरमा सुनिश्चित गराउने? म सरकारसँग, सदनसँग, सभामुखज्यू मार्फत विनम्र अनुरोध गर्न चाहन्छु, यो सदनलाई विधेयक म्याराथन नगरियोस्। हामीले निर्माण गर्ने कानूनको दूरदर्शी प्रभाव र ह्युमन इम्प्याक्ट पनि मूल्याङ्कन गरियोस्।
0: नेपाल प्रहरीले भोटेको सिबाडीमा बेपत्ता प्रहरीका सन्ततिलाई स्नातकोत्तरसम्म निशुल्क पढाउने निर्णय गरेको छ। भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढीका क्रममा नेपाल प्रहरीका प्रभावित कर्मचारी तथा परिवारजनलाई लक्षित गर्दै प्रहरीले विशेष राहत र कल्याणकारी निर्णय गरेको हो। बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित 28 जना नेपाल प्रहरी कर्मचारीका सन्तानलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा निशुल्क दिने निर्णय गरेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो। बाढी पहिरोले बागलुङ र म्याग्दीमा सड़क सञ्जाल प्रभावित छ। आवत जावतमा समस्या भइरहँदा त्यहाँ भएका पेन्सनरहरूको अवस्था पनि चासोको विषय बनेको छ। उनीहरूको अवस्था र परेको असरबारे एरिया वेलफेयर सेन्टर बागलुङका असिस्टेन्ट एरिया वेलफेयर अफिसर लिल प्रसाद गुरुङ,
3: हाम्रो पेन्सनर खास त्यस्तो उतो भएको छैन, तर यो म्याग्दी किन्दु एरिया चाहिँ किन्दु र पाउँदरमा चाहिँ अलिक रिक्स भएको हुनाले त्यहाँ हाम्रो 2 जना बेनिफिसियरी हुनुहुन्थ्यो, डिसेबल सपोर्ट ग्रान्ट रेसिपिएन्ट 2 जना, उहाँहरू चाहिँ यता अलिकता रिक्स भएर सिखमा आएर बस्नु भएको छ। त्यो रिक्स भएको त्यो गाउँ नै सिफ्ट भएको छ कि त्यहाँबाट हामीले कल गर्दा चाहिँ उहाँहरू चाहिँ के अरे अलरेडी यता सेफ लोकेसन सिखमा आएर बस्नु भएको रहेछ कि आफ्नो जग्गामा। बेनिफिसियरीको त्यति नै हो, अरू ठाउँमा त बाटोहरू अब छैन छन्, चाहिँ दर्पणतिर भयो, यो बागलुङ आउने पनि यो मालढुङ्गाको पुलको
4: पुलै छैन, हजुर
3: छैन, अनि स्वच्छधारामा पनि बाटो नै छैन कि बागलुङ आउने।
4: अनि यो हाम्रो पेन्सनरहरूलाई हामी मेडिसिनको लागि भिजिटमा जान्छौँ नि, अब बाटो नभइसकेपछि के गर्ने, अब कसरी जाने, त्यो के प्लान छ हाम्रो एडब्ल्युसीको?
3: यस्तो हो भन्नाले उहाँहरूको अब 3 महिनाको औषधि त अग्रिम लैसकेका हुन्छ होइन। हाम्रो नेक्स्ट भिजिट चाहिँ अब सेप्टेम्बरको हाम्रो जति पनि यो वल्नरेबल पेन्सनर्सहरूको हाम्रो होम भिजिट भइसकेका छ क्या। मेडिसिन चाहिँ 3 मन्थ्सको लागि चाहिँ उनीहरूलाई सफिसियन्ट नै छ भनौँ न, त्यस्तो रिस्क चाहिँ छैन मेडिकलको।
0: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोसी हिमबाढी प्रभावितलाई आगामी जाडोका लागि पूर्व तयारीमा ढिलाइ भइरहेको चेतावनी दिनुभएको छ।
5: वक्तव्य निकाल्दै घिसिङले विस्थापित नागरिकलाई जाडोको कठाङ्रिदो मौसममा असुरक्षित र कष्टपूर्ण अवस्थामा राखेर राज्य आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताउनु भएको छ। विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनस्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ भन्दै उहाँले पुनर्निर्माण मात्र पर्याप्त नभएको बताउनु भएको छ। जल विद्युत लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त आयोजना पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता विपदबाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति तत्काल आवश्यक रहेको उहाँको भनाइ छ। आगामी हिउँदमा विद्युतको माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने अवस्थामा तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिन उहाँले सुझाव दिनुभएको छ। लोड सेडिङ हुँदैन भन्ने घोषणा मात्र पर्याप्त नहुने भन्दै उहाँले त्रिशुली र कालीगण्डकी करिडोरको विद्युत प्रसारण प्रणालीलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्न भन्नुभएको छ।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार लागिरहेको बताउनु भएको छ। मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको शाहले बताउनुभयो। इन्जिनियरिङ पृष्ठभूमिका

0: बोल्दै मन्त्री तिमिल सिन्हा।
1: यो जति जरुरी विषय हो त्यति नै सेन्सिटिभ विषय पनि हो। एउटा बलियो कानुनी आधार बनाएर मात्रै सामाजिक सञ्जाललाई चाहिँ यसको सदुपयोग मात्रै हुने, दुरुपयोग नहुने गरी अगाडि बढाउन सक्छ भन्ने खालको मन्त्रालयको अन्डरस्ट्यान्डिङ रहेको छ। सामाजिक सञ्जालबाट भएका ठगी तथा ह्यारेसमेन्ट लगायतका उजुरी तथा निवेदनलाई कारवाहीको लागि सरकारका विभिन्न निकायमा पठाउने काम पनि भइरहेको छ। आम सञ्चार माध्यमहरूमा गलत भ्रामक सूचनाहरू सम्प्रेषण हुने प्रवृत्तिलाई समेत मध्यनजर गरेर कानुनी प्रावधानहरू विधेयकमा समायोजन गरिएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
0: यो दशैंमा 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँ फर्कने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले 2083 दशैंका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वाधार मन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ। प्रतिवेदन अनुसार यो दशैंमा कम्तीमा 6 लाखदेखि बढ़ीमा 10 लाख यात्रुले काठमाडौँ उपत्यका छोड्ने अनुमान गरिएको हो। दशैं शुरू हुने दिन अघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने प्रतिवेदनको अनुमान छ। दशैं शुरू भएपछि भने फूलपातीको दिन चाप धेरै हुने समितिको भनाइ छ। घटस्थापनाको दिन न्यूनतम 45,000 देखि अधिकतम 68,000सम्म यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000सम्म पुग्नेछ। यात्रु ओसार्न 7,000 भन्दा बढी सवारी साधन चल्नेछन्। फूलपातीको दिन 13-20% यात्रुले काठमाडौँ छोड्ने अनुमान छ। दशमीको दिन भने यो संख्या 4% झर्ने प्रक्षेपण गरिएको छ। तर यातायात व्यवसायले भने यो संख्या अझ बढ़ी हुन सक्ने अनुमान गरेका छन्। प्रतिवेदन अनुसार चाडबाडमा ठूला बसले 47.8% हाराहारी यात्रुलाई गाउँ लैजानेछन्। माइक्रोबसले 42.9% र मिनी बसले 9.2% यात्रु बोक्ने अनुमान छ। प्रतिवेदन अनुसार दशैंका यात्रु बोक्न अधिकतम 65,000वटासम्म सवारी साधन आवश्यक पर्नेछ। यातायात व्यवसायका अनुसार उपत्यका केन्द्रित 1.5 लाख सवारी साधन चल्छन्। यो वर्ष यात्रुको माग अनुसार सीट उपलब्ध हुने अनुमान समितिले गरेको छ। यातायात व्यवस्था विभागले टिकट बुकिङ अधिकतम अनलाइनबाट गराउन निर्देशन दिएको छ। भ्रष्टाचार गरेको आरोपमा खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुख सहित 8 जना विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नकली बिल बनाएर विद्युत विस्तारका लागि विनियोजित 9 लाख रूपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा कर्मचारी जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारी विरूद्ध मुद्दा दायर गरेको हो। आर्थिक वर्ष 77-78 हुम्लाको अदानचुली गाउँपालिका कुकुर फाल्ना छहरा खेतदेखि मुगुको सोरू 3V बत्ती विस्तारको काम गर्दा 9,26,000 बढी रूपियाँ भुक्तानी गरी अनियमितता गरेको आरोप उनीहरूमाथि लगाइएको छ। लगातार पानीसँगै आएको पहिरोले बन्द भएको मनाङ सड़क शुक्रबारसम्म खुल्ने भएको छ। सड़क विभागका अनुसार चामे रामबजारमा पहिरो हटाएर यातायात शुरू भए पनि तिमाङदेखि कोतोसम्म पहिरो हटाउने काम जारी नै छ। खोत्रोमा समेत सड़क बगेको छ। यस खण्डमा ब्याक कटिङ र टेवा पर्खाल लगाएर यातायात सुचारूको काम भइरहेको छ। काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदमा विद्युत माग व्यवस्थापन गर्न काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार 15-26 असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र किर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द गरी भूमिगत लाइन सञ्चालन लगायत प्राविधिक काम गरिनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio.

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाको आजको बैठकमा सांसदले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न 500 र 1000 रूपियाँ दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एके मणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई ब्याङ्किङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको बताउनुभयो। उहाँले लामो समयदेखि राज्य दोहानबाट जम्मा भएको कालो धनले मुलुकको सुशासनमा चुनौती थपिएको दावी गर्नुभएको छ।
5: नोटबन्दी गर्नु पर्यो सरकारले, तत्काल यी नोटहरूलाई सरकारले लिएर ब्याङ्किङ प्रणालीमा ल्याउनु पर्यो र नयाँ नोट जारी गर्नु पर्यो, रूप परिवर्तन गरेर आवश्यकता पर्यो भने, र आवश्यकता नपर्दाखेरि त छँदैछ, केही रकमको आवश्यकता पर्दा नयाँ नोट जारी गरौं, यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौं, देशलाई सुशासनको रोक्नका लागि यिनीहरूले गर्दै

0: हाम्रो दल नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुने र हाम्रो संघीय संसदका सबै सदस्यहरूले हस्ताक्षर गरेर दिनु परे पनि आजै दिने घोषणा गर्न चाहन्छु र राष्ट्रपतिलाई सँगै प्रश्न गर्न चाहन्छु, यो 1500 भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो? तुरन्त गर्नको लागि म माग गर्दछु र यसको लागि रुलिङ गर्न सम्माननीय सभामुख समक्ष पनि म जोरदार रूपमा माग गर्दछु।
1: नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढी पहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्मा,
2: आज 5 दिनसम्म टेलिफोन छैन, बिजुली छैन, खाने पानी छैन, बाटोघाटो छैन, जसका कारण दैनिक उपभोग्य वस्तुको अभाव भइसकेको छ। त्यसैले बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गरी मध्य पहाडी लोकमार्गमा लाइफ लाइनको रूपमा रहेको मालडुङ्गाको पुल तत्काल पुननिर्माण गरी यातायात सुचारू गर्न, उपभोग्य वस्तु सहजीकरण गरी आवश्यक राहत संचार विद्युत र सड़कको पुननिर्माणको लागि नेपाल सरकारसँग म जोरदार माग गर्दछु। भोटेपछि बाढीको लेभलकै भएकोले सरकारले त्यही एउटै प्याकेजमा राख।
1: शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगलाई 15 महाधिवेशनको कार्यतालिका बुझाएको छ। देउवाले आफूलाई नेपाली कांग्रेसको सभापति नै दावी गर्दै हस्ताक्षर सहित पत्र बुझाउनु भएको हो, जसलाई निर्वाचन आयोगले दर्ता गरेको छ। महाधिवेशन तयारी समितिको सचिवालय प्रमुख दीपक कुइकेलका अनुसार असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरी मंगसिर 21 गतेदेखि 23 केन्द्रीय महाधिवेशन गर्ने विवरण आयोगमा पेश गरिएको छ। अब खबर फटाफट।
3: स्वस्थबाट उद्धार गरी ल्याइएको पोथी गैंडा सौराहको जनकौली सामुदायिक वन क्षेत्रमा बस्ने, ट्रकमा राखेर ल्याइएको गैंडा अन्दाजी 5 वर्षको, बगेका सम्भावित अन्य वन्यजन्तुको पनि निगरानी राखिँदै। गुल्मीको सिमीचौरमा सड़क भाँसिएपछि रेसुङ्गा विमानस्थल सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध, निर्माण सम्पन्न भएको 1 वर्ष नपुग्दै सड़क भाँसिएपछि 1 करोड़भन्दा बढी क्षति भएको अनुमान। कपिलवस्तु जहदीको रक्षा बाबा आस्थाको केन्द्र बन्दै, मानव तथा पशुपन्छीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षा बाबालाई दूध, घिउमा पकाएको रोटी, फलफूल लगायत सामग्री चढाउने परम्परा। नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको बहिरङ्ग विभाग पुनः सञ्चालनमा, कोभिड महामारीका बेला बन्द भएको विभाग खोलेपछि प्रयोगत्मक अभ्यासका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य, विद्यापीठमा 200 विद्यार्थी अध्ययनरत। बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित, जोखिममा रहेका राप्ती सुनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा 3 किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै 100 बिघा खेतीयोग्य जमिनमा खेतीपाती सुनिश्चित। सिंचाईका लागि महोत्तरीमा जडान गरिएका विद्युत ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा, गएको 1 वर्षमा 28 ट्रान्सफर्मर र कैयौं मोटर चोरी भएको सरकारी तथ्याङ्क। ललितपुरको सुरेशचन्द्र महाविहार महापालमा वसुन्धरा देवीको व्रत पूजा, वसुन्धरा देवीको व्रतले परिवारको सुख समृद्धि र आरोग्यसँगै राज्य सञ्चालकलाई जनताप्रतिको दायित्व र जिम्मेवारी बोध गराउने विश्वास। र नारायणी नदी किनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने आशंका, हरेक वर्ष बनाइने संरचना बाढीका कारण 1 वर्षभन्दा बढी नटिक्ने भएपछि फुटरेल, आरसिसी संरचना सहितको पैदल मार्गमा गरिएको लगानी नष्ट।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: समुदायमा
1: रिलायन्स भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन सरकारसँग माग गर्नुभएको छ. सांसद सुवेदीले एकेन्द्र ओली वीरेन्द्र चौधरी र कमला विकको शव घर ल्याउन सरकारसँग माग गर्नुभएको हो. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवेदी,
4: मेरो निर्वाचन क्षेत्र दाङ तीनका दुःखद घटना लिएर यसगरी मामे सदनमा उभिएको छु. बबई गाउँपालिका चारका एकेन्द्र ओली अध्ययनको सिलसिलामा दक्षिण कोरियामा रहनुभएको, उहाँको 22 सेप्टेम्बर 2026 दुःखद निधन भयो. त्यस्तै शान्तिनगर गाउँपालिका पाँचका वीरेन्द्र चौधरीको 8 सेप्टेम्बरमा मलेसिया र शान्तिनगर तीन पाते टाकुराकी कमला बिकको असोज 11 गते भारतको चण्डीगढमा दुःखद निधन भएको छ. उहाँहरू विदेश जानुभएको थियो आफ्नो परिवारको भविष्य बनाउन, तर आज परिवारले भविष्य होइन आफ्नै सन्तानको शव घर फर्काउने चिन्ता गर्नु परेको छ. सब नेपाल ल्याउन लाग्ने ठूलो खर्च धान्न नसक्ने अवस्थामा रहेका यी परिवारका लागि सरकार नै अन्तिम आशा हो. त्यसैले सम्मान्य सभामुख मार्फत परराष्ट्र मन्त्रालयको तत्काल ध्यानक्षण गराउँदै एकेन्द्र ओली वीरेन्द्र चौधरी र कमला बिकको पार्थिव शरीर यथासक्दो नेपाल ल्याउने सम्पूर्ण आवश्यक प्रक्रिया र खर्चको व्यवस्था गर्न विशेष आग्रह गर्दछु.
3: अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएको विषयलाई लिएर पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले संसदमा आक्रोश पोख्नु भएको छ. उहाँले कर्णालीका सड़कको दयनीय अवस्था र नागरिकले भोग्नु परेको शास्तिप्रति सरकार

0: महत्वपूर्ण भ्रमणको प्रतीक्षामा रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 औं महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिनुभएको हो।
1: समानज्यूलाई सुरुमा नै हाम्रो सरकार बन्ने बित्तिकै नै पनि निम्त आएको र हामीले त्यसलाई सकारात्मक रूपमा लिएको कुरा यस अगाडि नै हामीले समाचार माध्यमबाट जानकारी गराइसकेका थियौँ। उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन। हामी पनि अपेक्षा गर्दैछौँ दुवै पक्ष यति बेला सकेसम्म एउटा परिणाममुखी भ्रमण रिजल्ट ओरिएन्टेड एउटा भिजिट होस् भन्ने चाहना दुवै पक्षको छ।
0: पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञान डाक्टर महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्न नहुने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ढकाल
2: अहिलेको बजेट प्रणालीलाई अहिलेको 5% जलवायु मैत्र बजेट प्रणाली जुन हाम्रो योजना तर्जुमा गर्ने चलन छ त्यसलाई चाहिँ 20% पुर्याउने 5 वर्षमा भनेर भनेको छ। मैले यहाँ माननीयज्यूहरूसँग कुरा गर्दाखेरि अथवा हजुरहरूसँग विनम्र अनुरोध गर्दाखेरि विदेशबाट आउने पैसाले त्यति धेरै पैसा आउँछ र त्यसले हामी चाहिँ एकदम आमूलो परिवर्तन हुन्छ भन्ने कुरा चाहिँ त्यसबाट अब हामी बिस्तारै सोचेर नेपाल सरकारकै बजेटको राम्रो सदुपयोग कसरी गर्न सक्छौँ र स्थानीय सरकार र स्थानीय कार्यालयहरूमा भएको बजेटलाई कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषय चाहिँ अब बिस्तारै हाम्रो लागि एउटा पेचिलो विषय बनेको भएको हुनाले नेपाल सरकारकै बजेटको सदुपयोगमा हामीले बढी जोड दिने अनि त्यसले पुगेन भने मात्रै विदेशीहरूसँग भन्ने कुरामा हामी जानुपर्छ होला।
0: ग्लोबल साउथ अन्तर्गत पर्ने मुलुकहरूमा आगामी केही महिना खाद्यान्नका लागि कठिन हुन सक्ने चेतावनी भारतीय विदेश मन्त्रीले दिएका छन्।
3: एसिया सोसाइटीको कार्यक्रममा विदेश मन्त्री डाक्टर एस जयशंकरले युक्रेन र इरान गल्फ क्षेत्रको युद्धको असरले खाद्यान्न अभाव हुन सक्ने बताउनु भएको छ। युद्धका कारण इन्धन रासायनिक मल नहुँदा उत्पादन घट्ने र यसको असर उपभोक्तासम्म पर्ने उहाँको प्रक्षेपण छ।
4: सम अफ द मेजर ग्रेन एक्सपोर्टर्स विल नॉट बी एबल टु सेन्ड आउट द शिपमेंट्स पर्टिकुलरली आउट अफ द ब्ल्याक सी। वी आर ऑलरेडी लुकिंग एट मेजर एट सिग्निफिकेंट फर्टिलाइजर शॉर्टेजेस बोथ बिकॉज द की प्रोड्यूसर्स हैव बीन इन द मिडल ईस्ट एंड रशिया. So and their fertilizer production has been impacted. On top of it, we are looking at a super El Nino. So there is going to be a major food crisis probably, you know, in the coming months.
3: ग्लोबल साउथमा पर्ने नेपाल पनि खाद्यान्न आयातका लागि भारतमा भर पर्ने गरेको छ। चीनसँगका सबै नाका बन्द भएका कारण स्थल मार्गका रूपमा नेपालको भारतमा निर्भरता झनै बढेका बेला जयशंकरको चेतावनी आएको छ।

Barça.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले सांसदलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गर्नुभएको छ. इन्जिनियर पृष्ठभूमिका 17 सांसदसँग कुराकानी गर्ने क्रममा उहाँले सांसदको वर्गीकरणबारे बोल्नुभएको हो. उहाँले पहिलो एभरेज, दोस्रो एभरेज भन्दा तल र तेस्रो एक्स्ट्रा अर्डिनरीमा विभाजन गर्नुभएको छ. उहाँले इन्जिनियर सांसदलाई एक्स्ट्रा अर्डिनरी सांसदको रूपमा व्याख्या गर्दै तीन तहका सांसदले कस्तो काम गर्छन् भन्नेबारे पनि प्रश्न पार्नु भएको छ. छलफलका क्रममा उहाँले औद्योगिकीकरणमा के गर्ने भनेर आइडियाहरू दिन इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई आग्रह गर्नुभएको छ. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको मौज्दात 16 अर्ब 15 करोड़ रुपियाँ भन्दा बढ़ी पुगेको छ. भोटिकोसी बाढ़ीपछि देश विदेशबाट सहयोग रकम कोषमा जम्मा भएको हो. सरकारले जानकी मन्दिर समेत 4 किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि अहिले मन्दिर नै अलमलमा परेको छ. मन्दिरमा हुने नियमित कामकाज भने प्रभावित भएका छन्. जनकपुरबाट लक्ष्मण यादव.
4: सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुर धामको जानकी मन्दिरमा केही दिनदेखि नियमित पूजा अर्चना बाहेकका गतिविधि ठप्प भएको छ. नेपाल सरकारले जानकी मन्दिर समेत समावेश रहने गरी परिक्रमा सडकको विभिन्न चोकलाई 4 किल्ला तोकेर संरक्षित क्षेत्र घोषणा गरेपछि मन्दिरका अन्य कामकाज अगाडि बढ्न सकेको छैन. सरकारले धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्न महत्वपूर्ण निर्णय गरेको स्थानीयको बुझाइ छ. तर निर्णय गरेर मात्र पुग्दैन. विगतमा पनि परिक्रमा क्षेत्रलाई मधुमांस निषेधित क्षेत्र घोषणा गरेको थियो, जो अझै कार्यान्वयनमा आउन सकेको छैन. गुठी संस्थान, पुरातत्व विभाग र महोत्तरीको प्रकौली स्थित नेपाली सेनाको गणले समेत जानकी मन्दिरमा कुनै प्रकारको कामकाज नगर्न भनेपछि अन्यलको अवस्था सिर्जना भएको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले बताउनुभयो.
5: संरक्षित क्षेत्र घोषणा केलकै तेल्हा मरहा अर्घा सबके संरक्षण ध्यान केलकै जे सबके पोखरे दिस तर लोक आब 17 गेट खोलै छै, एकरा कुन निकाय एकरा देख्दै.
4: जानकी मन्दिरमा महन्तले परम्परागत रूपमा गर्दै आएको कार्यमा रोक लगाउने निकायहरूले आफ्नो स्तरबाट यस्ता कार्यहरूलाई निरन्तरता दिन जरुरी रहेको सरकारवालाहरू बताउँछन्. जानकी मन्दिरले आयोजना गर्ने

0: जानकी मन्दिरसँग समन्वय गरेर यहाँका धार्मिक सांस्कृतिक पर्वहरू चाहिँ जुन तरिकाले मनाइरहेको थियो विगतमा त्यो तरिकाले चाहिँ गर्न पाउनुपर्छ।
1: हालै गुठी संस्थानले जानकी मन्दिरलाई पूर्ण रूपमा आफ्नो मार्फत लिएको छ, जसका कारण मन्दिरको कामकाज अघि बढाउन समस्या भएको छ। यसअघि जानकी मन्दिर छुट गुठी अन्तर्गत थियो।
2: बेलायतको ग्लास्टोसायर स्थित रोयल एयरफोर्स फेयरफोर्ड हवाई अड्डा नजिकबाट पक्राउ परेका एकजना आफैले आपतकालीन नम्बरमा फोन गरेको खुलेको छ। पक्राउ परेका व्यक्तिले प्रहरीलाई फोन गर्नुको पछाडि योजनाबद्ध रणनीति, आन्तरिक मतभेद वा अरू कुनै कारण हुन सक्ने महानगरीय प्रहरीका पूर्व अधिकारी एवं आतंकवाद नियन्त्रण प्रहरीका पूर्व राष्ट्रिय संयोजक निक एल्डवर्थको विश्लेषण छ।
3: They sometimes call the police for help, and that's the majority of calls into the police are for help. And the needs and causes of that caller are many, many and varied. And then at the other extreme end of the continuum is the circumstance which we've seen on occasion where people have tried to lure police into situations where the police have ended up being harmed.
2: विस्फोटक पदार्थ सम्बन्धी कसुर र पछि आतंकवाद विरोधी कानून अन्तर्गत पक्राउ परेका ती पाँचैजना पुरुष अहिले धरोटीमा रिहा भएका छन्। यो हवाई अड्डा अमेरिकी वायुसेनाले इरानमाथि आक्रमण गर्न प्रयोग गर्दै आएको छ। पूर्व लिभरपुल संरक्षक जेमी कारागेरले म्यान्चेस्टर सिटीका खेलाड़ीहरू आक्रोशित भएको बताएका छन्। खेलाड़ीहरू आफ्नो खेल जीवनमा लागेको कानूनी दागका कारण आक्रोशित भएका हुन्। प्रिमियर लीगको वित्तीय नियमहरू उल्लंघन गरेको अभियोगमा म्यान्चेस्टर सिटी खेलाड़ी दोषी ठहरिएका हुन्। यद्यपि सिटीले आरोप अस्वीकार गर्दै फैसला विरूद्ध पुनरावेदन गर्ने जनाएको छ। कारागेरका अनुसार यो विवादले पूर्व मिडफिल्डर केभिन डे ब्रुइना लगायत खेलाड़ीको खेल जीवनमा ठूलो धक्का।
4: The whole world looks at his sort of Manchester City career with well, 10 years of service and look at it as a sham. And I keep using that word, that's the word the Premier League used. I'd be furious, absolutely furious that, you know, around the world people are looking at my career like that because of what's going on.
2: राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: राष्ट्रिय सभाका सांसदहरूले हिमतालको जोखिम घटाउन तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्।
4: सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदले विपदपछिको पुननिर्माण तथा बस्ती व्यवस्थापनका लागि सरकारले स्पष्ट योजना बनाउनु पर्ने माग गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले नेपालका 21 हिमताल जोखिममा रहेको लामो समयदेखि थाहा भए पनि हिमतालको निगरानी तथा पूर्व सूचना प्रणालीमा प्रभावकारी काम हुन नसकेको बताउनु भएको छ।
5: हिमतालको चाहिँ नि विषय के हो, त्यसको अहिलेको अवस्था कस्तो छ र त्यहाँ चाहिँ यो अर्ली चाहिँ वार्निङ सिस्टमको चाहिँ नि जडान कहिले गर्ने अथवा कहिले हुन्छ अथवा कहिले हुँदैछ कि के छ, त्यसको तयारी के छ, यसको बारेमा चाहिँ मलाई चाहिँ नि मेरो चाहिँ प्रश्न छ।
4: नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले हिमनदीमा आउन सक्ने सम्भावित विपद बारे सरकारले आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिनु भएको छ।
6: हिमाल पग्लिँदैछ, पग्लेपछि नदीहरू हिउँ नदीहरू बढ्छन्, ऊ अस्तिको भोटेको सिको जस्तै हुन्छ। त्यो सम्भावनालाई मध्यनजर गर्नु पर्यो। हामीले लस एन्ड ड्यामेज फन्ड ल्याएर के गर्ने हो त्यो तय गर्नु पर्यो नि त। भत्काउँछ त्यसपछि निर्माण गर्ने, भत्काउँछ मर्छन् अनि तिनीहरूको बस्ती अर्को ठाउँ बचाउने बाटो गर्ने, मरेकालाई मरिसके भन्ने त्यति मात्रै त भएन नि। सोझो भाषामा बोल्नु पर्यो, काम गर्नु पर्यो सरकारले।
4: नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमा सडक सहित अधिकांश विकास संरचना नदी करिडोरमा केन्द्रित रहेकाले आउँदो दिनमा विकास संरचना तथा बस्ती विस्तारको मोडलमा परिवर्तन गर्नुपर्नेमा जोड दिनु भएको छ।
7: अबको चाहिँ हाम्रो विकासको संरचना र बस्ती संरचनालाई चाहिँ नयाँ नबनाइ नहुने हाम्रो बाध्यकारी अवस्था छ।
3: राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन्। लगातारको वर्षापछिको बाढी पहिरोले अवरूद्ध दुवै राजमार्गका विभिन्न खण्डको मर्मतपछि नियमित गाडी सञ्चालन हुन थालेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहकसहित सबै गाडी चल्न थालेका हुन्। जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ। यस्तै पहिरो र लेदो हटाउनुका साथै रोशी खोलाको बाढीले भत्काएका ठाउँमा मर्मत गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा आएको छ। काठमाडौँबाट पूर्वतर्फ जाँदा भकुण्डे बेसीदेखि नेपालथोकसम्म 25 किलोमिटर सड़क अवरूद्ध भएको थियो। बीपी राजमार्गका चौकी डाँडा, रोसे गाउँपालिकाको घुमाउने र एक नम्बर पुल आसपास सड़क बगेकाले थोरी ठाउँमा एकतर्फी गाडी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या

0: आस्था पशुपन्छीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षा बाबालाई दुध, घिउमा पकाएको रोटी, फलफुल लगायत सामग्री चढाउने परम्परा। नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको बहिरङ्ग विभाग पुनः सञ्चालनमा। कोभिड महामारीका बेला बन्द भएको विभाग खुलेपछि प्रयोगत्मक अभ्यासका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य। विद्यापीठमा 200 विद्यार्थी अध्ययनरत। बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित। जोखिममा रहेका राप्ती सुनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा 3 किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै 100 बिघा खेतीयोग्य जमिनमा खेतीपाती सुनिश्चित। सिंचाइका लागि महोत्तरीमा जडान गरिएका विद्युत ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा। गएको एक वर्षमा 28 ट्रान्सफर्मर र कैयौँ मोटर चोरी भएको सरकारी तथ्याङ्क। ललितपुरको सुरेशचन्द्र महाविहार महापालमा वसुन्धरा देवीको व्रत पूजा। वसुन्धरा देवीको व्रतले परिवारको सुख समृद्धि र आरोग्यसँगै राज्य सञ्चालकलाई जनताप्रतिको दायित्व र जिम्मेवारी बोध गराउने विश्वास। र नारायणी नदी किनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने आशंका। हरेक वर्ष बनाइने संरचना बाढीका कारण एक वर्षभन्दा बढी नटिक्ने भएपछि फुटट्रेल, आरसीसी संरचना सहितको पैदल मार्गमा गरिएको लगानी नष्ट।
1: र काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याउन र आगामी हिउँदमा विद्युत माग व्यवस्थापन गर्न काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले भोटेको सी विपदपछि हेलिकप्टरबाट गरिएको उद्धारमा 20 करोड़ रूपियाँ खर्च भएको बताएको छ। गृहमन्त्री सुदन गुरूङले हेलिकप्टरबाट उद्धारमा बढ़ीमा 20 करोड़ खर्च भएको जानकारी दिनुभएको हो। यस्तै गृहमन्त्री गुरूङले होल्डिङ सेन्टरमा रहेकाहरूलाई अस्थायी आवासको प्रबन्ध गरेर 6 महिनाभित्रै उनीहरूका लागि नयाँ ठाउँमा आवासको व्यवस्था गर्न सरकारले गृह कार्य गरिरहेको पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले काठमाडौँको त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाका पीड़ित परिवारसँगको संवादहीनता र पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले ब्याङ्क खाता खोल्न नपाएको समस्याबारे सरकारको ध्यानकर्षण गराउनु भएको छ। संसद बैठकमा बोल्दै सांसद राई
4: त्रिपुरेश्वरमा अस्ति बसमा आगो लगाई ती अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै पनि संवादवार्ता केही पनि नगरेको भन्ने छ गुनासो। यो के भएको हो र अर्को कुरो यो पोल्यान्डमा काम गर्ने नेपालीहरू ब्याङ्क खाता खोल्न मिलेको छैन भन्ने छ ठुलो समस्यामा परेको छ अरे। अब त्यहाँ किन ब्याङ्क खाता खोल्न नमिलेको भन्दाखेरि चाहिँ जेएनजे आन्दोलन पछाडि त्यहाँ ब्याङ्क खाता खोल्न बन्द गरे गरे र अहिले नयाँ खाता चाहिँ खोल्नको निम्ति तपाईँको नेपाली पासपोर्टको नम्बर अप्लाई गरेर खाता खोल्दै गर्दाखेरि त्यसलाई चाहिँ एक्सेप्ट नगर्ने समस्या रहेछ। सबै ब्याङ्कमा गएर सोद्धाखेरि चाहिँ नेपाल चाहिँ ग्रेड लिस्टमा छ त्यसैले खाता खोल्न मिल्दैन भनेर चाहिँ त्यहाँको युवाले त्यसरी दुःख पाइरहेको रहेछन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारसँग माग गर्नु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवेदी
5: मेरो निर्वाचन क्षेत्र दाङ तीनका दुःखद घटना लिएर यसगरी मामै सदनमा उभिएको छु। बबई गाउँपालिका चारका एकेन्द्र ओली अध्ययनको सिलसिलामा दक्षिण कोरियामा रहनु भएको उहाँको 22 सेप्टेम्बर 2026 दुःखद निधन भयो। त्यस्तै शान्तिनगर गाउँपालिका 5 का वीरेन्द्र चौधरीको 8 सेप्टेम्बरमा मलेसिया र शान्तिनगर 3 पाते टाकुराकी कमला विकको असोज 11 गते भारतको चण्डीगढमा दुःखद निधन भएको छ। उहाँहरू विदेश जानुभएको थियो आफ्नो परिवारको भविष्य बनाउन तर आज परिवारले भविष्य होइन आफ्नै सन्तानको शव घर फर्काउने चिन्ता गर्नु परेको छ। शव नेपाल ल्याउन लाग्ने ठुलो खर्च धान्न नसक्ने अवस्थामा रहेका यी परिवारका लागि सरकार नै अन्तिम आशा हो। त्यसैले सम्मान्य सभामुख मार्फत परराष्ट्र मन्त्रालयको तत्काल ध्यानक्षण गराउँदै एकेन्द्र ओली वीरेन्द्र चौधरी र कमला विकको पार्थिव शरीर यथासक्दो नेपाल ल्याउने सम्पूर्ण आवश्यक प्रक्रिया र खर्चको व्यवस्था गर्न विशेष आग्रह गर्दछु।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नदीजन्य पदार्थ र काठको अव्यवस्थापनका कारण तराई मधेसमा बाढ़ी र पहिरोको जोखिम बढ़ेको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झा
6: हालै नेपालमा आएको बाढ़ी पहिरोको क्रममा नदीमा बग्ने बालुवा र जंगलबाट बग्ने काठको व्यवस्थापन हामीले गर्न नसकेको कुरा हामीले स्पष्ट रूपमा देख्न सक्छौ। नदीमा बालुवाको मात्रा धेरै भएर नजिकको खेत र बस्ती जोखिमपूर्ण हुँदैछ। हामीले कतिवटा नदीमा पानीभन्दा धेरै काठ बगेको देख्यौँ। हाम्रो प्रकृति बगिराखेको छ, नोक्सान भइराखेको छ, घाटा लागिराखेको छ, तर हामी मलेसिया लगायत कुन कुन देशबाट काठ झिकाइरहेका छौँ। त्यसैले बालुवा र काठको व्यवस्थापन गरियोस्।
3: नेपाल राष्ट्र ब्याङ्कले नियमित कार्यालय समयमा खुद्रा नोट